0: काठमाडौँमा आगामी भदौ 7 देखि 13 गतेसम्म तय भएको तिब्बती सम्मेलन रोकिएको छ। 17 इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज आइएटिएस सम्मेलन तयारी भए पनि सरकारको निर्देशनमा रोकिएको हो। सम्मेलनको संयोजक समेत रहेका हिमालय सेन्टर फर एसियन स्टडिज हिकासका निर्देशक सागर राज शर्माले सम्मेलन नगर्ने भएको जानकारी दिनुभएको छ। सम्मेलन नगर्न चीनले दबाब दिएको भनिएको थियो। आइएटिएसको काठमाडौँ सम्मेलन हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजोङ इन्स्टिच्युटले आयोजना गरेका थिए। कार्यक्रमका लागि सोल्टीसहितका काठमाडौँका अधिकांश 5 तारे होटल बुकिङ भइसकेका थिए। ब्रोडपिक हिमालमा निधन भएका आरोही पूर्वबहादुर गुरुङको शव आज बिहिबार नेपाल ल्याइने भएको छ। सांसद तथा आरोही मिङमा डेभिड शेर्पाले आरोही गुरुङको शव सहित पाकिस्तानबाट बिहिबार आज साँझ फर्किन लागेको जानकारी दिनुभएको छ। विगतमा पाकिस्तानबाट फर्किँदा खुसीका साथ फर्केको अनुभव भए पनि यसपालि दुखी भएर फर्कन लागेको उहाँले बताउनु भएको छ। नेपाल सरकार पर्यटन विभाग लगायत निकायसँग सहकारी गरेर आरोही गुरुङको शव ल्याउन लागेको शेर्पाले बताउनु भएको छ। पर्वतारोही निर्मल पूर्जा, निमा शेर्पा, किलु शेर्पा तथा चिनिया पर्वतारोही झोङ वाङको शव सफलतापूर्वक निकालेर आधार शिविरमा सुरक्षित रूपमा ल्याइएको छ। निधन भएका 3 जनाको शव निकाल्न बाँकी रहेको पाकिस्तान अल्पाइन क्लबले जनाएको छ। सुनसरीको कप्तानगञ्ज घटनापछि विभिन्न कारणले 40 जना घाइते भएको खुलेको छ। साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि मृत्यु हुनेको संख्या 3 पुगेको डिएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। घाइतेमध्ये 12 जना उपचारत छन् भने 25 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा 69 वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये 2 पाङ्ग्रे 52 वटा सवारी साधनमा क्षति पुगेको छ। सर्वसाधारणका 112 वटा सम्पत्तिमा क्षति पुगेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। भ्रगुटी मण्डपको सार्वजनिक पुस्तकालय बन्द भएको 114 दिनपछि फेरि खुलेको छ। पुस्तकालय व्यवस्थापनले भाडा नदिएको नियममा ताला लगाएको समाज कल्याण परिषद आफैले चलाउने गरी पुस्तकालयको ताला खोलेको हो। पुस्तकालय खोल्न महिला बालबालिका तथा लैङ्गिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता पादीले निर्णय गर्नुभएको थियो। परिषदका प्रशासन प्रमुख खगनाथ रेग्मी:
1: हामी कर्मचारी, हामीले त निर्देशन बन्द गर्ने भनेर निर्देशन आयो, हामीले त्यसरी नै बन्द गऱ्यौँ। अब अहिले खोल्ने यो भनेर माथिबाट निर्णय आएपछि हामीले त्यही निर्णय, त्यसमा चाहिँ अब कसरी यो सञ्चालन मोडेल कसरी गर्ने, कसरी कर्मचारी व्यवस्थापन कसरी गर्ने, कति टाइमिङ खोल्ने, यो सम्बन्धमा थप छलफल गरेर परिषदले बन्द गर्ने यो चाहिँ ताला लगाउने बेलामा पनि हामीले त्यो विवरणहरू सबै सार्वजनिक गरेका छौँ। त्यो बकेउदा रकमको कारणले त्यति बेला ताला लागेको थियो।
0: परिषदले भाडा बापत 2,85,00,000 बकेता बाँकी रहेको भन्दै ताला लगाएको थियो। पुस्तकालयमा 50,000 भन्दा बढी पुस्तक रहेकामा 70% उपहार मार्फत प्राप्त भएका छन्। बेलायतका विदेश मन्त्री एड मिलिब्यान्डले अमेरिका र इरान बीच युद्धविराम हुनेमा आशावादी रहेको बताउनु भएको छ। वासिङटन डिसीमा वार्ता गरेपछि मन्त्री मिलिब्यान्डको भनाइ आएको छ। अमेरिकी समकक्षी मार्को रुबियोलाई भेटेपछि मन्त्री मिलिब्यान्डले दुई मुलुक साझेदारमध्ये सबभन्दा निकट सम्बन्धमा छन् भन्नुभएको छ। पश्चिम एसियाको तनाव अन्त्य गर्ने विषयमा मुख्य संवाद भएको उहाँको भनाइ छ।
2: We are working night and day to try and make that happen. That was a large part of our discussions today. I am hopeful that this may happen, but we are not there yet. And we've got to do everything we can to get this ceasefire in place. The work between Iran and Oman is obviously crucial to that. But then we've got to make sure it's an enduring ceasefire, that we don't have a nuclear Iran.
0: Namaskar.
3: Your BFBS Gorkha Radio Home.

0: घाइते बिरामी तथा उद्धार गरिएका वन्यजन्तुको उपचार र संरक्षण गर्दै आएको कैलाली धनगढीको शिवपुरी वन्यजन्तु उद्धार केन्द्र बजेट अभावले संकटमा परेको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: डिभिजन वन कार्यालय धनगढी र शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा 2077 सालमा स्थापना गरिएको केन्द्रले शुरूदेखि नै उद्धार गरिएका वन्यजन्तुको उपचार र संरक्षण गर्दै आएको छ। आवश्यक बजेट पूर्वाधार र सरकारी सहयोग नपाउँदा केन्द्र अहिले संकटमा परेको छ। हाल केन्द्रमा 2 निलगाई, 12 चित्तल, 1 चरीबाघ संरक्षणमा राखिएको छ। तत्कालीन वन डिभिजन कार्यालयका प्रमुख रामचन्द्र कडेलको पहलमा घाइते चित्तलको उपचारबाट केन्द्र शुरू भएको थियो। त्यसैता शिवपुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्नै स्रोत साधनबाट केन्द्र सञ्चालन गर्दै समूहका अध्यक्ष कृष्ण पनेरु,
2: हामी मात्रै लाग्दा त सम्भव नहुँदो रहेछ। यो झन्डै 4 वर्षको अवधिमा स्थानीय सरकार र प्रदेश सरकारबाट कुनै किसिमको पनि यस उद्धार केन्द्रमा सहयोग भएको चाहिँ अवस्था छैन।
1: वन्य जन्तुको दैनिक स्याहार सुसार समेत कठिन बन्दै गएको छ। केन्द्रमा रहेका वन्य जन्तुका लागि दैनिक 1 क्विन्टल हरियो घाँस, केरा लगायतको चारो आवश्यक पर्ने गर्छ। त्यो जुटाउनु पनि कठिन छ। अहिले गाउँ घरबाट मागेर चारो व्यवस्थापन गर्ने काम भइरहेको चारो व्यवस्थापन समितिका संयोजक गणेश सिंह धामी बताउनुहुन्छ।
3: घाइते टुरा जनावरलाई चारोको आहारका निमित्त हामी केराको थाम भयो, अरू मकै भयो, चोकर भयो, अरू ढुटो भयो, यिनीहरू भनौँ गाउँ घरबाट अब केराको थामहरू ल्याउने र यिनीहरूलाई आहार पूर्ण रूपमा आहार दिनुपर्छ भनेर हामी चाहिँ लागि परेका छौँ।
1: स्थापना कालमा तत्कालीन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्मबहादुर ओटको कार्यकालमा पिकनिक स्पट, चिल्ड्रेन पार्क, मिनी जूको अवधारणा अघि सारिएको थियो। त्यस यता केन्द्रको विकासमा कुनै पनि निकायबाट सहयोग नभएको सामुदायिक वन समूहको भनाइरहेको छ।
0: विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले ग्यास सिलिण्डरमा निर्भरता घटाउन इन्डक्सन चुलोमा सहुलियत दिन आग्रह गर्नु भएको छ।
4: सार्वजनिक टिप्पणी गर्दै घिसिङले खाना पकाउने ग्यासको चरम अभावले नागरिकको जनजीवन कष्टकर बनेको उल्लेख गर्नुभएको छ। सरकारले ग्यासको सहज आपूर्ति तत्काल सुनिश्चित गर्दै विद्युतीय चुलोको प्रयोग बढाउन घरायसी विद्युतमा लगाइएको कर फिर्ता लिनुपर्ने उहाँको सुझाव छ। उत्पादित विद्युतको अधिकतम उपयोग र निर्यातका लागि प्रभावकारी योजना लागू गर्दै नेपाल विद्युत प्राधिकरणलाई सक्षम र प्रभावकारी बनाउन उहाँले सरकारसँग माग राख्नु भएको छ।
0: काठमाडौँका होटल तथा रेस्टुराँमा हुक्का तथा चुरोट सेवनमा कडाई गर्ने भएको छ। अव्यवस्थित रूपमा हुक्का चुरोट जस्ता सुर्तीजन्य पदार्थ सेवन गर्ने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेको हो। सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले सूचना जारी गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमित गर्ने ऐन 2068 पूर्ण पालना गर्न भन्नुभएको छ। यसअनुसार अब होटल र रेस्टुराँले आफ्ना व्यावसायिक स्थलमा धुमपान गर्न मिल्ने र नमिल्ने स्थानहरू स्पष्ट रूपमा छुट्याउनु पर्नेछ। धुमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट पूर्ण रूपमा बन्द गरी अन्य ग्राहक वा क्षेत्रमा असर नपुग्ने किसिमले व्यवस्थापन गर्नुपर्नेछ। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो बस्ने बैठकमा गृहमन्त्री सुदन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। संसद सचिवालयका अनुसार महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। बेलायतका विदेश मन्त्री एड मिलिब्यान्डले अमेरिका र इरान बीच युद्धविराम हुनेमा आशावादी रहेको बताउनु भएको छ। वाशिङटन डीसीमा वार्ता गरेपछि मन्त्री मिलिब्यान्डको भनाइ आएको हो। अमेरिकी समकक्षी मार्को रुबियोलाई भेटेपछि मन्त्री मिलिब्यान्डले दुई मुलुक साझदार मध्ये सबैभन्दा निकट सम्बन्धमा छन् भन्नुभएको छ। पश्चिम एसियाको तनाव अन्त्य गर्ने विषयमा मुख्य संवाद भएको उहाँको भनाइ छ।
5: We are working night and day to try and make that happen. That was a large part of our discussions today. I am hopeful that this may happen, but we are not there yet, and we've got to do everything we can to get this ceasefire in place. The work between Iran and Oman is obviously crucial to that, but then we've got to make sure it is an enduring ceasefire, that we don't have a nuclear Iran.
0: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले माफी माग्नु भएको छ। प्रतियोगिता आयोजनामा निजी क्षेत्रलाई हिस्सेदारी दिने योजना फिर्ता लिनु परेपछि इन्फान्टिनोले माफी माग्नु भएको हो। मोरक्कोमा संगठनका व्यवस्थापकसँग कुरा गर्दै उहाँले गल्ती भएको हो भन्नुभएको छ। तर स्काईका रब ह्यारिसका अनुसार उहाँले आफ्ना आलोचकलाई निशाना बनाउनु भएको छ।
6: Both shown contrition for launching this attempted World Cup sell-off venture, but also at the same time launching a stinging attack, going on the fight back to the world, saying they'll not tolerate any attacks on its integrity, good governance and due process.
0: Namaskar.

0: भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि प्रशासन कार्यालयमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल बनाउन 5 सदस्यीय समिति गठन गरेको छ। भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा गठन गरिएको समितिलाई हाल प्रयोगमा रहेका फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। समितिलाई 15 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। मन्त्रालयका अनुसार प्रतिवेदन पाएपछि सरलीकृत लिखित फारम कार्यान्वयनमा ल्याइनेछ। सरकारले तथ्याङ्क नियमावली पहिलो संशोधन 2083 स्वीकृत गर्ने निर्णय गरेको छ।
1: मन्त्री परिषद बैठकले गरेको निर्णयअनुसार नियमावलीका विभिन्न 5 नियम तथा अनुसूचीमा संशोधन भएको छ। सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। गणना शीर्षकमा विद्यालय कलेज विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क 4,000 रहेकामा 2,000 रुपियाँ कायम गरिएको छ। सर्वेक्षण अन्तर्गत विद्यालय कलेज विश्वविद्यालयका विद्यार्थीका लागि लाग्दै आएको 2,500 घटाएर 1,200 रुपियाँ कायम गरिएको छ। साथै गणना क्षेत्र नक्सा शीर्षक थप गरी संस्थाका लागि 200 र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका लागि 300 रुपियाँ शुल्क निर्धारण गरिएको कार्यालयले जनाएको छ।
0: सुनसरीको कप्तानगंज घटनापछि विभिन्न कारणले 40 जना घाइते भएको खुलेको छ। साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि मृत्यु हुनेको संख्या 3 पुगेको डीएसपी चन्द्र खड्काले जानकारी दिनुभयो। घाइते मध्ये 12 जना उपचाररत छन् भने 25 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा 69 वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये 2 पाङ्रे 52 वटा सवारी साधनमा क्षति पुगेको छ। त्यस्तै सर्वसाधारणका 112 वटा सम्पत्तिमा क्षति पुगेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 1,173 जना सवारी चालकलाई कार्यवाही गरेको छ। प्रहरीले सञ्चालन गरेको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने 6, सीसीटीभी मार्फत 80, रातो बत्ती उल्लङ्घन गर्ने 55, तीव्र गतिमा सवारी चलाउने 90 र अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कार्यवाही गरिएको जनाएको छ। प्रहरीका अनुसार लेन मिच्ने 44, एकतर्फी सड़कमा सवारी चलाउने 35, हर्न निषेध उल्लङ्घन गर्ने 41 र अन्य 804 जना चालक पनि कार्यवाहीमा परेका छन्। सिन्धुलीको दुधौली 9 44.340 ग्राम खैरो हेरोइन सहित 3 जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको टोलीले सिराहाको मिर्चियाबाट काठमाडौँ आउँदै गरेको कारलाई शंकाका आधारमा जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा खैरो हेरोइन फेला पारेको हो। सिराहाका उमेश कुमार यादव, रमेश कुमार राम र गुलशन प्रसाद शाह पक्राउ परेका छन्। घटनास्थलबाट 4 मोबाइल फोन र कार समेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका 3 जनालाई थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीमा बुझाइएको छ। ब्रोडपिक हिमालमा निधन भएका आरोही पूर्वबहादुर गुरुङको शव नेपाल ल्याइने भएको छ। सांसद तथा आरोही मिग्मा डेभिड शेर्पाले आरोही गुरुङको शवसहित पाकिस्तानबाट फर्किन लागेको जानकारी दिनुभएको छ। विगतमा पाकिस्तानबाट फर्किँदा खुशीका साथ फर्केको अनुभव भए पनि यसपालि दुखी भएर फर्किन लागेको उहाँले बताउनु भएको छ। नेपाल सरकार, पर्यटन विभाग लगायतका निकायसँग सहकार्य गरेर आरोही गुरुङको शव ल्याउन लागेको शेर्पाले जानकारी दिनुभएको छ। इरानले होर्मुज जलमार्ग मार्फत हुने जल यातायातका विषयमा ओमानसँग सहमति भएको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइली सम्झौता अन्तिम चरणमा पुगेको बताउनु भयो, तर सहमतिका थप विवरण सार्वजनिक गरिएको छैन। यसैबीच बीबीसीका पर्सियन संवाददाता आसिया जेनादीका अनुसार वाशिङटन र तेहरानबाट आएका प्रतिक्रियामा भने मिश्रित सन्देश देखिएको छ।
2: Both sides will try to frame this any kind of agreement between Iran and Oman as a victory for their side. And then Iranians have been insisting that they're talking to the Omani government, not to the Americans. Of course, any kind of agreement between Iran and Oman that leads to the opening of Strait of Hormuz will serve the purpose of the Americans. And of course, any agreement will need an American blessing. So without an American blessing, there won't be any agreement.
0: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी दिने योजनाबारे माफी मागे पनि उहाँको राजीनामा माग जारी छ। इन्फान्टिनोले प्रक्रियामा केही कमजोरी भएको स्वीकार्दै आवश्यक प्रक्रिया भने पूरा गरिएको बताउनु भएको छ। यद्यपि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले भने इन्फान्टिनोको स्पष्टीकरणप्रति आफू विश्वस्त नरहेको प्रतिक्रिया दिनुभएको छ।
3: Proper governance is not to disclose to your closest advisors, your chief operating officer, your fellow board members, something of consequence that you're even considering, let alone proposing. That's fatal, should be fatal. BFBS,

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: घाइते बिरामी तथा उद्धार गरिएका वन्यजन्तुको उपचार र संरक्षण गर्दै आएको कैलाली धनगढीको शिवपुरी वन्यजन्तु उद्धार केन्द्र बजेट अभावले संकटमा परेको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
1: डिभिजन वन कार्यालय धनगढी र शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा 2077 सालमा स्थापना गरिएको केन्द्रले सुरुदेखि नै उद्धार गरिएका वन्यजन्तुको उपचार र संरक्षण गर्दै आएको छ। आवश्यक बजेट पूर्वाधार र सरकारी सहयोग नपाउँदा केन्द्र अहिले संकटमा परेको छ। हाल केन्द्रमा 2 निलगाई, 12 चित्तल, 1 चरीबाघ संरक्षणमा राखिएको छ। तत्कालीन वन डिभिजन कार्यालयका प्रमुख रामचन्द्र कडेलको पहलमा घाइते चित्तलको उपचारबाट केन्द्र सुरु भएको थियो। त्यस यता शिवपुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्नै स्रोत साधनबाट केन्द्र सञ्चालन गर्दै समूहका अध्यक्ष कृष्ण पनेरु,
2: हामी मात्रै लाग्दा त सम्भव नहुँदो रहेछ। यो झन्डै 4 वर्षको अवधिमा स्थानीय सरकार र प्रदेश सरकारबाट कुनै किसिमको पनि यस उद्धार केन्द्रमा सहयोग भएको चाहिँ अवस्था छैन।
1: वन्य जन्तुको दैनिक स्याहार सुसार समेत कठिन बन्दै गएको छ। केन्द्रमा रहेका वन्य जन्तुका लागि दैनिक 1 क्विन्टल हरियो घाँस, केरा लगायतको चारो आवश्यक पर्ने गर्छ। त्यो जुटाउनु पनि कठिन छ। अहिले गाउँ घरबाट मागेर चारो व्यवस्थापन गर्ने काम भइरहेको चारो व्यवस्थापन समितिका संयोजक गणेश सिंह धामी बताउनुहुन्छ।
3: घाइते टुरा जनावरलाई चारोको आहारका निमित्त हामी केराको थाम भयो, अरू मकै भयो, चोकर भयो, अरू ढुटो भयो, यिनीहरू भनौ गाउँ घरबाट अब केराको थामहरू ल्याउने र यिनीहरूलाई आहार पूर्ण रूपमा आहार दिनुपर्छ भनेर हामी चाहिँ लागि परेका छौँ।
1: स्थापना कालमा तत्कालीन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्मबहादुर ओटको कार्यकालमा पिकनिक स्पट, चिल्ड्रेन पार्क, मिनी जूको अवधारणा अघि सारिएको थियो। त्यस यता केन्द्रको विकासमा कुनै पनि निकायबाट सहयोग नभएको सामुदायिक वन समूहको भनाइरहेको छ।
0: विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले ग्यास सिलिण्डरमा निर्भरता घटाउन इन्डक्सन चुलोमा सहुलियत दिन आग्रह गर्नु भएको छ।
4: सार्वजनिक टिप्पणी गर्दै घिसिङले खाना पकाउने ग्यासको चरम अभावले नागरिकको जनजीवन कष्टकर बनेको उल्लेख गर्नुभएको छ। सरकारले ग्यासको सहज आपूर्ति तत्काल सुनिश्चित गर्दै विद्युतीय चुलोको प्रयोग बढाउन घरायसी विद्युतमा लगाइएको कर फिर्ता लिनुपर्ने उहाँको सुझाव छ। उत्पादित विद्युतको अधिकतम उपयोग र निर्यातका लागि प्रभावकारी योजना लागू गर्दै नेपाल विद्युत प्राधिकरणलाई सक्षम र प्रभावकारी बनाउन उहाँले सरकारसँग माग राख्नु भएको छ।
0: काठमाडौँका होटल तथा रेस्टुराँमा हुक्का तथा चुरोट सेवनमा कडाई गर्ने भएको छ। अव्यवस्थित रूपमा हुक्का चुरोट जस्ता सुर्तीजन्य पदार्थ सेवन गर्ने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेको हो। सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले सूचना जारी गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमित गर्ने ऐन 2068 पूर्ण पालना गर्न भन्नुभएको छ। यसअनुसार अब होटल र रेस्टुराँले आफ्ना व्यावसायिक स्थलमा धुमपान गर्न मिल्ने र नमिल्ने स्थानहरू स्पष्ट रूपमा छुट्याउनु पर्नेछ। धुमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट पूर्ण रूपमा बन्द गरी अन्य ग्राहक वा क्षेत्रमा असर नपुग्ने किसिमले व्यवस्थापन गर्नुपर्नेछ। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो बस्ने बैठकमा गृहमन्त्री सुदन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। संसद सचिवालयका अनुसार महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। बेलायतका विदेश मन्त्री एड मिलिब्यान्डले अमेरिका र इरान बीच युद्ध विराम हुनेमा आशावादी रहेको बताउनु भएको छ। वाशिङटन डिसीमा वार्ता गरेपछि मन्त्री मिलिब्यान्डको भनाइ आएको हो। अमेरिकी समकक्षी मार्को रुबियोलाई भेटेपछि मन्त्री मिलिब्यान्डले दुई मुलुक साझदार मध्ये सबैभन्दा निकट सम्बन्धमा छन् भन्नुभएको छ। पश्चिम एसियाको तनाव अन्त्य गर्ने विषयमा मुख्य संवाद भएको उहाँको भनाइ छ।
5: We are working night and day to try and make that happen. That was a large part of our discussions today. I am hopeful that this may happen, but we are not there yet. And we've got to do everything we can to get this ceasefire in place. The work between Iran and Oman is obviously crucial to that. But then we've got to make sure it is an enduring ceasefire, that we don't have a nuclear Iran.
0: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले माफी माग्नु भएको छ। प्रतियोगिता आयोजनामा निजी क्षेत्रलाई हिस्सेदारी दिने योजना फिर्ता लिनु परेपछि इन्फान्टिनोले माफी माग्नु भएको हो। मोरक्कोमा संगठनका व्यवस्थापकसँग कुरा गर्दै उहाँले गल्ती भएको हो भन्नुभएको छ। तर स्काईका रब ह्यारिसका अनुसार उहाँले आफ्नो आलोचकलाई निशाना बनाउनु भएको छ।
6: Both shown contrition for launching this attempted World Cup sell-off venture, but also at the same time launching a stinging attack going on the flight back to the World Cup.

0: भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि प्रशासन कार्यालयमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल बनाउन 5 सदस्यीय समिति गठन गरेको छ। भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा गठन गरिएको समितिलाई हाल प्रयोगमा रहेका फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। समितिलाई 15 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। मन्त्रालयका अनुसार प्रतिवेदन पाएपछि सरलीकृत लिखित फारम कार्यान्वयनमा ल्याइनेछ। सरकारले तथ्याङ्क नियमावली पहिलो संशोधन 2083 स्वीकृत गर्ने निर्णय गरेको छ।
1: मन्त्री परिषद बैठकले गरेको निर्णयअनुसार नियमावलीका विभिन्न 5 नियम तथा अनुसूचीमा संशोधन भएको छ। सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। गणना शीर्षकमा विद्यालय कलेज विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क 4,000 रहेकामा 2,000 रुपियाँ कायम गरिएको छ। सर्वेक्षण अन्तर्गत विद्यालय कलेज विश्वविद्यालयका विद्यार्थीका लागि लाग्दै आएको 2,500 घटाएर 1,200 रुपियाँ कायम गरिएको छ। साथै गणना क्षेत्र नक्सा शीर्षक थप गरी संस्थाका लागि 200 र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका लागि 300 रुपियाँ शुल्क निर्धारण गरिएको कार्यालयले जनाएको छ।
0: सुनसरीको कप्तानगंज घटनापछि विभिन्न कारणले 40 जना घाइते भएको खुलेको छ। साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि मृत्यु हुनेको संख्या 3 पुगेको डीएसपी चन्द्र खड्काले जानकारी दिनुभयो। घाइते मध्ये 12 जना उपचाररत छन् भने 25 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा 69 वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये 2 पाङ्रे 52 वटा सवारी साधनमा क्षति पुगेको छ। त्यस्तै सर्वसाधारणका 112 वटा सम्पत्तिमा क्षति पुगेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 1,173 जना सवारी चालकलाई कार्यवाही गरेको छ। प्रहरीले सञ्चालन गरेको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने 6, सीसीटीभी मार्फत 80, रातो बत्ती उल्लङ्घन गर्ने 55, तीव्र गतिमा सवारी चलाउने 90 र अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कार्यवाही गरिएको जनाएको छ। प्रहरीका अनुसार लेन मिच्ने 44, एकतर्फी सड़कमा सवारी चलाउने 35, हर्न निषेध उल्लङ्घन गर्ने 41 र अन्य 804 जना चालक पनि कार्यवाहीमा परेका छन्। सिन्धुलीको दुधौली 9 बाट 44.340 ग्राम खैरो हेरोइन सहित 3 जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको टोलीले सिराहाको मिर्चियाबाट काठमाडौँ आउँदै गरेको कारलाई शंकाका आधारमा जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा खैरो हेरोइन फेला पारेको हो। सिराहाका उमेश कुमार यादव, रमेश कुमार राम र गुलशन प्रसाद शाह पक्राउ परेका छन्। घटनास्थलबाट 4 वटा मोबाइल फोन र कार समेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका 3 जनालाई थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय डकहा सिन्धुलीमा बुझाइएको छ। ब्रोडपिक हिमालमा निधन भएका आरोही पूर्वबहादुर गुरुङको शव नेपाल ल्याइने भएको छ। सांसद तथा आरोही मिग्मा डेभिड शेर्पाले आरोही गुरुङको शवसहित पाकिस्तानबाट फर्किन लागेको जानकारी दिनुभएको छ। विगतमा पाकिस्तानबाट फर्किँदा खुशीका साथ फर्केको अनुभव भए पनि यसपालि दुखी भएर फर्किन लागेको उहाँले बताउनु भएको छ। नेपाल सरकार, पर्यटन विभाग लगायतका निकायसँग सहकार्य गरेर आरोही गुरुङको शव ल्याउन लागेको शेर्पाले जानकारी दिनुभएको छ। इरानले होर्मुज जलमार्ग मार्फत हुने जल यातायातका विषयमा ओमानसँग सहमति भएको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइली सम्झौता अन्तिम चरणमा पुगेको बताउनु भयो, तर सहमतिका थप विवरण सार्वजनिक गरिएको छैन। यसैबीच बीबीसीका पर्सियन संवाददाता आसिया जेनादीका अनुसार वाशिङटन र तेहरानबाट आएका प्रतिक्रियामा भने मिश्रित सन्देश देखिएको छ।
2: Both sides will try to frame this any kind of agreement between Iran and Oman as a victory for their side. And then Iranians have been insisting that they're talking to the Omani government, not to the Americans. Of course, any kind of agreement between Iran and Oman that leads to the opening of Strait of Hormuz will serve the purpose of the Americans. And of course, any agreement will need an American blessing. So without an American blessing, there won't be any agreement.
0: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी दिने योजनाबारे माफी मागे पनि उहाँको राजीनामा माग जारी छ। इन्फान्टिनोले प्रक्रियामा केही कमजोरी भएको स्वीकार्दै आवश्यक प्रक्रिया भने पूरा गरिएको बताउनु भएको छ। यद्यपि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने इन्फान्टिनोको स्पष्टीकरणप्रति आफू विश्वस्त नरहेको प्रतिक्रिया दिनुभएको छ।
3: Proper governance is not to disclose to your closest advisors, your chief operating officer, your fellow board members, something of consequence that you're even considering, let alone proposing. That's fatal.

0: प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाभियोगको सामना गर्न धम्की दिएको दावी गर्ने तीनवटा अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ।
1: सीमादरबारमा आज बसेको समिति बैठकले न्यायाधीशमाथि दबाव आएको भन्दै विज्ञप्ति निकालेका एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ ज्युरिस्ट र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। ती संस्थाले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकीय अधिकारमा समेत हस्तक्षेप गरेको समिति सभापति समीक्षा बास्कोटाको भनाइ छ। बैठकमा कानून मन्त्री सोभिता गौतमले तीनवटा अन्तर्राष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामिलाको विषयमा कपोल कल्पित विषयमा साझा धारणा सार्वजनिक गरेको आरोप लगाउनु भएको थियो। समितिले तीनैवटा संस्थाका प्रतिनिधिलाई बोलाए पनि उनीहरू आजको बैठकमा गएनन्। बैठकले गैर सरकारी र अन्तर्राष्ट्रिय संस्थाले स्वीकृत उद्देश्य र तोकिएका काम गरे नगरेको अनुगमन र मूल्यांकन गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन दिएको छ।
0: नेपाल आयल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी सञ्चित नगरेमा छिट्टै सहज हुने पनि निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर,
2: बजारमा ग्यासको अभाव हुनुको मुख्य कारण निगमले बुझेको चाहिँ के हो?
3: ग्यासको अभावको विषयमा निगमले भन्नु पर्दाखेरि जति खपत छ ग्यास, त्यो खपत अनुसारको ग्यास चाहिँ आपूर्ति भइरहेकै अवस्था छ। तर बजारको जुन माग बढेर गएको छ, एक्स्ट्रा डिमान्ड भएको छ बजारमा, त्यसलाई पूर्ति गर्नलाई चाहिँ अलिकति समस्या देखिएकोले यो अवस्था सिर्जना भएको हो।
2: बजारमा किन बढ्यो यो माग?
3: किन बढ्यो भन्दाखेरि हामी अलिकति यसलाई विगततिर हेर्नुपर्छ। यो चुनाव ढाका र जुन मध्य पूर्वमा चाहिँ युद्ध सुरु भइसके पश्चात नेपाल मात्र होइन कि हामी जुन मुलुकबाट आयात गर्छौँ त्यो मुलुकमा पनि र मध्य पूर्व लगायत विश्वमै यो संकट देखा परेको थियो। र हामीले जुन मुलुकबाट आपूर्ति गर्छौँ इन्डियन ऑयल कर्पोरेसन इन्डियाबाट, त्यहाँबाट पनि हामीलाई चाहिँ जुन अनुपातमा आउनुपर्ने त्यो अनुपातमा कहिले आउने कहिले नआउने भएको थियो। अर्को फ्याक्टर हामी कहाँ के भयो भने उपभोक्तामा मनोवैज्ञानिक त्रास, हामीले बारम्बार के अनुरोध गरेका थियौँ, ग्यास आउँदैछ यसमा चाहिँ उपभोक्ताले पिर मान्नु पर्दैन भनेर हामीले भन्दै गर्दाखेरि पनि त्यो संस्कृतितिर गयो, जसले गर्दाखेरि चाहिँ बजारमा यो असहज परिस्थिति पैदा भयो। हाम्रो खपत भनेको 45-46 हजार मेट्रिक टन हो मासिक रूपमा। तर यहाँलाई जानकारी गरौँ, फागुन महिनामा चाहिँ 51 हजार मेट्रिक टन ग्यास आउँदाखेरि पनि बजारमा चाहिँ यो क्राइसिस देखिराख्यो। त्यो पश्चात चाहिँ फागुनको 29 गतेबाट चाहिँ आधी सिलिन्डरमा जाने निर्णय भयो र त्यो भइसकेपछि यहाँलाई तथ्याङ्कमै भन्नु पर्दाखेरि चैतमा जम्मा 38 हजार मेट्रिक टन खपत भयो भने वैशाखमा 32 हजार र जेठ महिनामा 33 हजार मेट्रिक टन मात्रै खपत भयो। त्यो किन भयो भन्दाखेरि हाम्रो बुझाइ के छ भने जुन उपभोक्तासँग अलरेडी संचितमा रहेको ग्यास थियो त्यो पनि उहाँले प्रयोग गर्नुभयो, त्यसपछि 7.1 केजीको आधी सिलिन्डरको ग्यास चाहिँ खरिद गर्नलाई चाहिँ उपभोक्ताहरूले त्यति चासो देखाउनु भएन। र यो बिचबिचमा समाचारमा पनि के आइराख्यो भने केही समयपछि फुल सिलिन्डर आउँछ 13.2 अबको केही दिनमा आउँछ, अबको केही दिनमा आउँछ भनिसकेपछि उपभोक्ताहरू पनि त्यो पर्खाइमा बस्नु, किनभने 14 केजीको ग्यास लाँदाखेरि महिना दिन पुग्थ्यो भने यो 7.1 केजीले चाहिँ महिनामा दुई पटक लानेर पुर्याउने झन्झट उपभोक्तामा हुन गयो। त्यसले गर्दाखेरि पनि उहाँहरूसँग भएको जो उपभोक्तासँग सञ्चित थियो उहाँहरूले त्यो प्रयोग गर्नुभयो, जसलाई चाहिँ आवश्यक थियो उहाँहरूले चाहिँ 7.1 केजीकै लगेर बाल्नुभयो। यसले के देखायो भन्दाखेरि एक त सञ्चित भएको ग्यास पनि उपभोक्ताकोमा रहेको सञ्चित पनि घट्दै गयो र 7.1 केजीको सिलिन्डर जुन प्रयोग भइरहेको थियो त्यसले गर्दाखेरि यताबाट आयात पनि कम हुँदै गयो। अहिले 14.2 जाँदाखेरि चाहिँ 81 हाम्रो खपत जति भयो त्यति ग्यास चाहिँ आएकै छ, तर डिमान्ड 14.2 जाँदाखेरि चाहिँ डिमान्ड बजारको एकैचोटि बढ्यो।
2: यसलाई यसरी भनौँ के अरे, यो अहिलेको संकट भनेको चाहिँ उपभोक्ताको कारणले भइराखेको छ।
3: उपभोक्ताको मात्रै यसमा म दोष दिन्न, किनभने उपभोक्ताले त पाउनु सहज तरिकाले त ग्यास त पाउनु पर्यो। तर यहाँ हाम्रो नेचर कस्तो भइदियो भने हामीले हाम्रो मात्रै सोच्यौँ कि हामीले अर्काको लागि सोच्दैनौँ, किनभने ग्यास बजारमा पाइँदैन कि भन्ने जुन हामीमा त्रास भयो त्यसले गर्दा हामी संस्कृतितिर पनि लाग्यो, जसले गर्दा जोसँग एउटा मात्रै सिलिन्डर छ, जो चाहिँ निम्न वर्गका छन् विद्यार्थी वर्ग छन् उहाँहरूले चाहिँ ग्यास बाल्दा बाल्दै उहाँहरूको ग्यास सकेर बजारमा जाँदाखेरि चाहिँ तत्कालले ग्यास पाइएन। अहिलेको मुख्य समस्या चाहिँ त्यो भएको
2: अनि अभाव छ भन्ने हो कि होइन भन्ने हो।
3: दबाव बढी छ, माग बढी छ, तत्काल डिलरकोमा दैनिक रूपमा ग्यास गएको छ र डिमान्ड यति छ कि उहाँ कहाँ चाहिँ गएको ग्यास चाहिँ त्यहाँ टिक्दैन, तुरुन्तै चाहिँ बिक्री भइरहेको अवस्था छ। हो त्यो चिजलाई चाहिँ सहजीकरण गर्नको लागि जुन काठमाडौँ उपत्यकामा चाहिँ जुन ग्यासको गुनासा बढी थियो त्यो चिजलाई सम्बोधन गर्नलाई चाहिँ निगमको पहलमा चाहिँ सम्बन्धित उद्योगले टेकु स्थित कार्यालयमा चाहिँ काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्दै आउनु भएको छ।
2: अहिले त प्रवक्ताज्यू सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो सहज पहिलेदेखि।
4: BFM अवस्था खबर।

चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारीको तलब 21% बढाएको घोषणा गर्नुभयो। सरकारी कर्मचारीलाई 15-15 दिनमा तलब दिने व्यवस्था मिलाउने पनि घोषणा गर्नुभयो। अर्थमन्त्री वाग्लेले भने जस्तै भएको भए अहिले सरकारी कर्मचारीले आधा तलब बुझेको 5 दिन भइसक्ने थियो, तर अहिलेसम्म कुनै पनि सरकारी कार्यालयले 15 दिनको तलब बुझेको सार्वजनिक भएको छैन। अर्थमन्त्री वाग्लेले भने अनुसार 15 दिनमा सरकारी कर्मचारीले तलब त बुझेनन् नै, अहिलेसम्म प्रोत्साहन भत्ताको पनि टुङ्गो लागेको छैन। नयाँ तलब स्केलको 10% कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने बजेटको घोषणा अहिलेसम्म अलमलमै छ। सरकारी कर्मचारीका अनुसार प्रत्येक वर्ष साउनमा नयाँ तलब मानको पत्र आउनुपर्छ। उक्त पत्रमा बढेको भए नयाँ तलब स्केल र त्यसअनुसार समायोजन भएको ग्रेड रकम उल्लेख हुने गर्छ। साउन 20 सम्ममा पनि यस्तो पत्र आइपुगेको छैन। विशेष महाधिवेशन पक्षलाई मान्य दिने सर्वोच्चको निर्णय पूर्णावलोकनको माग गर्दै देउबा पक्षले दिएको निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले संयुक्त इजलास गठन गरेको छ। पार्टीको आन्तरिक विवादमा निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै देउबा पक्षले निवेदन हालेको हो। यो निवेदन अध्ययनका लागि न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको संयुक्त इजलास गठन भएको हो। इजलासले निर्णय पुनरावलोकनका लागि निस्सा दिने नदिने विषयमा निर्णय गर्नेछ। इजलासले पुनरावलोकनको निस्सा दिएमा सुनवाई प्रक्रिया अघि बढ्नेछ। अनुमति नदिएमा भने यसअघिकै निर्णय अन्तिम हुनेछ। गएको वैशाख 4 गते न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौला इजलासले देउबा पक्षको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय नै सदर गरेको थियो। सड़क विस्तारको काम शुरू भएको करिब 7 वर्ष कष्टकर बनेको नारायणगढ़ बुटवल सड़क यात्रा सहज बनेको छ। नारायणगढ़बाट बुटवल पुग्न अब 2 घण्टा हाराहारी मात्रै लाग्ने भएको छ। नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार यो सड़कको काम 92% हाराहारी सकिएको छ। अब सड़क सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी छ। 113 किलोमिटरको यो बाटो विस्तारका लागि झण्डै 17 अर्बको ठेक्का लागेको हो। यो रकम मध्ये एसियाली विकास ब्याङ्कको 85% सहुलियतपूर्ण ऋण र सरकारको 15% लगानी छ। 42 महिनाभित्र काम सक्ने कबुल सहित चिनिया सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो। आयोजनाको काम 2075 साल चैत 8 गतेदेखि शुरू भएको थियो। नारायणगढ़ बुटवल सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको हो। बस्ती भएका ठाउँमा भने 6 लेन बनाइएको छ। रौथहटमा पेट्रोल बोकेको ट्याङ्करमा आग लागि हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। गुजरात 3 धनसार पुल नजिक पूर्व पश्चिम राजमार्गमा बिहान 5:30 बजे 12 को अम्लेखगंजबाट सर्लाहीतर्फ जाँदै गरेको पेट्रोल ट्याङ्कर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। सड़कमा आएको मृगलाई बचाउने क्रममा ट्याङ्कर पल्टिएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरी, ट्राफिक टोली र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। सप्तरीमा करेन्ट लागेर 2 वर्षीय बालकको मृत्यु भएको घटनामा पोल्ट्री फर्मका सञ्चालक पक्राउ परेका छन्। कञ्चनरूपा 11 ठेलियास्थित पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत तारमा करेन्ट लाग्दा सन्तकुमार धामीका 2 वर्षीय छोरा प्रतीक धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि मृतकका बुवाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ध्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। प्रहरीका अनुसार पक्राउ परेका फर्म सञ्चालक प्रथम लाल धामी विरूद्ध जिल्ला अदालत सप्तरीबाट थप अनुसन्धान भइरहेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा अध्यक्ष इन्फान्टिनोले प्रतियोगिताको शेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनामा आफ्नो गल्ती भएको स्वीकार गर्दै माफी माग्नु भएको छ, तर उहाँले राजीनामा नदिने अडान लिनु भएको छ। फिफाको अफ्रिकी कार्यालय मोरक्कोमा हिजो बोलाइएको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि इन्फान्टिनोले गल्ती स्वीकार्नु भएको हो। बैठक सकिएको 4 घण्टापछि फिफाले विज्ञप्ति जारी गर्दै उच्च अधिकारीले इन्फान्टिनोलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिएको छ। विश्वकप अन्तर्राष्ट्रिय प्रतियोगितामा निजी लगानी भित्र्याउने उद्देश्यले फिफाले ल्याएको प्रस्ताव पारदर्शी नभएको भन्दै युएएफले इन्फान्टिनोमाथिको विश्वास गुमेको घोषणा गरिसकेको छ। नेपाली क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा न्यूजील्याण्ड एसँग अभ्यास 1 दिवसीय खेल खेल्ने भएको छ। न्यूजील्याण्ड क्रिकेट बोर्डका अनुसार टप एण्ड टी20 सिरिजपछि नेपालसँग अभ्यास खेल तय भएको हो। खेल सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विन स्थित मर्रारा क्रिकेट ग्राउण्ड 2 हुनेछ। न्यूजील्याण्ड एले सेप्टेम्बर 2 दक्षिण अस्ट्रेलिया र सेप्टेम्बर 4 ताजमानियासँग पनि खेल्नेछ। न्यूजील्याण्ड ए टोलीमा अन्तर्राष्ट्रिय अनुभव भएका 13 खेलाडी समावेश छन्। नेपालका लागि आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीको हिसाबले
नमस्कार।

0: रेडियो हो,
1: यो BFBS
0: गोर्खा रेडियो हो, BFBS गोर्खा रेडियो,
1: यो BFBS गोर्खा रेडियो हो।

0: इरानले होर्मुजको मध्यभाग हुँदै जहाज चलाउने मार्गबारे ओमानसँग सहमति भएको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले सहमति अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ, तर उहाँले सहमतिबारे थप जानकारी दिनुभएको छैन। पूर्व अमेरिकी कूटनीतिज्ञ एलन आयरले यो सहमति हुन अमेरिकाले पनि केही विषयमा लचकता अपनाएको हुन सक्ने अनुमान गर्नुभएको छ।
1: Hopefully, in the mid to long term, maybe some of this could be walked back, but in the short term, at least, we lost.
0: Cormac McGarry, Samudri Suraksha Company Control Risk, Samudri Vigya Unansa.
2: The harsh tactical reality is that Iran has emerged from this war with almost full tactical control of the Strait of Hormuz.
0: Hormuz Margama. पाँच महिनाभन्दा बढी समयदेखि जहाजको आवागमन बिथोलिएको छ। नयाँ सहमतिपछि पर्सियन खाडीबाट आउने जाने जहाजको आवागमन सहज हुने अपेक्षा गरिएको म्याग्यारीको भनाइ छ।
2: If it does actually emerge into reality, it's probably going to be something like this, where if ships are going to go into the Gulf, they would enter through an Iranian route, and then coming out, exiting eastwards, they would go through an Oman-controlled route. So basically, one through Iran and one out through Oman.
0: यसैबीच बेलायतका नयाँ विदेश मन्त्री एड मिलिब्यान्डले इरानसँग सम्बन्धित मुद्दामा युद्धविरामको सम्भावना देखिएको बताउनु भएको छ। वाशिङटन डीसीमा भएको भेटवार्तापछि सकारात्मक संकेत देखिए पनि युद्धविरामका लागि अन्तिम सहमति हुन भने अझै कुर्नुपर्ने उहाँको भनाइ छ।
3: Well, the number one priority for this government is to tackle the cost of living crisis, and my job as foreign secretary most immediately is to work with our closest ally the United States on getting a ceasefire and a lasting ceasefire in relation to the Iran war.
0: Japan ko Hiroshima ma aanavik bomb akraman bhayeko 80 barsha pura bhayeko cha.
4: सन् 1945 को अगस्त 6 तारिक बिहान 8:15 अमेरिकी सेनाले जापानको हिरोसीमा शहरमा पहिलो पटक परमाणु बम लिटिल बॉय प्रहार गर्यो। केही क्षणमै यो बमले शहरलाई खण्डहरमा परिणत गर्यो। करिब 1.5 लाख मानिसको मृत्यु भयो भने हजारौं घाइते र अंगभंग भएका थिए। तीन दिनपछि अगस्त 9 नागासाकी शहरमा दोस्रो परमाणु बम फ्याटम्यान प्रहार गरियो, जसले 74,000 भन्दा बढी नागरिकको ज्यान लियो। यी दुई बम प्रहारका कारण विश्वयुद्ध दोस्रो अन्तिम चरणमा पुग्यो र जापानले अगस्त 14 आत्मसमर्पण गर्यो। हिरोसीमा र नागासाकीमा प्रयोग भएका बमहरूमा 15,000 टन विस्फोटक शक्ति रहेको बताइएको छ, जसले 1,500 वर्ग किलोमिटर क्षेत्रमा विनाश मच्चायो। विस्फोट र विकिरणको प्रभाव लामो समयसम्म रह्यो, जसले स्वास्थ्य समस्याहरू र कुपोषण निम्त्यायो। ती क्षेत्रमा धेरै मानिसहरूले कम उमेरमै ज्यान गुमाए। परमाणु बम प्रहारपछि जापानका यी दुई शहरहरूमा घाइतेहरूको उपचार, संरचनाको पुनर्निर्माण र मृतकको स्मरणार्थ संग्रहालयहरू स्थापना गरिएका छन्। हालै पूर्व प्रधानमन्त्री प्रचण्डले पनि हिरोसीमा संग्रहालय अवलोकन गर्नुभएको थियो। युद्धपछि जापानले आर्थिक पुनरुत्थान तीव्र गतिमा अघि बढ़ाए। युद्ध अघिका अधिकांश जापानी किसानहरूले भाड़ामा जग्गा लिएर खेती गर्थे। सरकारको नीतिले जमीनलाई वास्तविक किसानको हातमा पुर्यायो। कोइला उत्पादन घटेसँगै ऊर्जा स्रोतको रूपान्तरण भयो र प्रविधिको आयात तथा मर्जबाट जापानले आर्थिक वृद्धिमा ठूलो फड्को मार्यो। सन् 1950 1970 जापानले विश्वका सबैभन्दा तीव्र आर्थिक वृद्धि दर हासिल गर्यो। जापानी नागरिकको परिश्रम, इमानदारी र कामप्रतिको समर्पण नै यस सफलताको मूल कारण मानिन्छ। जापान क्षेत्रफलका हिसाबले नेपालभन्दा 2.5 गुणा मात्रै ठूलो छ, तर आज विश्वकै तेस्रो ठूलो आर्थिक शक्ति बनेको छ। ध्वस्त भएका हिरोसीमा र नागासाकी आज पुनः विश्वका समृद्ध र आधुनिक शहरहरूमा गनिन्छन्।
0: ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। ग्वारको फ्लाइओभरको भित्तामा बस ठोकिँदा 40 मनिषा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। दुर्घटनामा करिब 20 घाइते भएका छन्। घाइतेमध्ये केहीको बीएनबी अस्पताल ग्वारको र केहीको ग्लोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपोछ गरिरहेको छ। विशेष महाधिवेशन पक्षलाई मान्यता दिने सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै देउबा पक्षले दिएको निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले संयुक्त इजलास गठन गरेको छ।
4: पार्टीको आन्तरिक विवादमा निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै देउबा पक्षले निवेदन हालेको हो। यो निवेदन अध्ययनका लागि न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको संयुक्त इजलास गठन भएको हो। इजलासले निर्णय पुनरावलोकनका लागि निस्सा दिने नदिने विषयमा निर्णय गर्नेछ। इजलासले पुनरावलोकनको निस्सा दिएमा सुनवाई प्रक्रिया अघि बढ्नेछ। अनुमति नदिएमा भने यस अघिकै निर्णय अन्तिम हुनेछ। गएको वैशाख 4 गते न्यायाधीश शारदा सुवेदी र नृप ध्वज निरौला लाख इजलासले युवा पक्षको बीच खारेज गर्दै
5: विशेष
4: मान्यता दिने निर्वाचन आयोगको निर्णय नै

0: गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको हत्या सम्बन्धी विषयमा सदनमा प्रश्न नउठाउन चेतावनी दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले यो विषयमा प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले उल्टै प्रति प्रश्न गरेर जवाफ दिन अस्वीकार पनि गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्न र गृहमन्त्रीको जवाफ।
1: कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडी भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? यो राज्य संयन्त्रको असक्षमता हो कि कारवाही गर्न नचाहेको उदासीनता हो? सरकारले कहिलेसम्म न्याय दिलाउँछ?
2: यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नु भएको? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म मानवज्यूलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरमबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदै तपाईँलाई मजा आउँछ होला त, तपाईँलाई मनमा शान्ति हुन्छ होला त, यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु। र यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ। यो अनुसन्धानको विषय हो र यसमा चाहिँ हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेछौँ र यसलाई चाहिँ म सम्पूर्ण मानवज्यूहरूलाई अब प्रतिनिधि सभा अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाइदिनु हुन म हजुरलाई विनम्र आग्रह गर्न चाहन्छु। कुनै छ भने यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला, यसको उत्तर मसँग छ।
0: लगत्तै सांसद विश्वकर्माले संसदीय अधिकारको विषय उठाउँदै आपत्ति जनाए पनि गृहमन्त्रीले जवाफ दिन अस्वीकार गर्नुभएको छ।
1: मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार अनन्त भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीज्यूले उत्तर दिनै पर्दछ, यो बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको सभा 4 महिना भइसक्यो। यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिनभित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन्?
2: हुन्छ, म यसको उत्तर दिन चाहदिनँ
3: माननीय मन्त्रीज्यू,
2: म उत्तर दिन चाहदिनँ हजुर यसको बारेमा।
0: कास्कीमा ट्रेकिङको क्रममा हराएका 3 युवाको सशस्त्र प्रहरीले 24 घण्टापछि सकुशल उद्धार गरेको छ। हिजो बिहानदेखि हराइरहेका 3 युवाको आज बिहान 11 बजे सकुशल उद्धार गरिएको हो। माछापसर गाउँपालिका 9 बादल डाँडाको मर्दी हिमालमा ट्रेकिङ गएका पोखरा 14 खसी बजारका अजित जेसी, युकेश गुरूङ र करण लामा हिजो बिहानदेखि सम्पर्कविहीन हुनु भएको थियो। हराएको सूचना पाएपछि हिजो दिउँसैदेखि खोजी सुरु गरिएको थियो। गएको साँझ उनीहरू जंगलमा अलपत्र परेको सूचना पाएपछि सुरुमा बादल डाँडाका होटल व्यवसायी प्रेम अधिकारी सहित 4 खोज तलास गर्नुभएको थियो। नभेटिएपछि सशस्त्रको टोली खोजीमा निस्किएको थियो। खोज तलासको क्रममा 6 बजेतिर अन्नपूर्ण गाउँपालिका 11 छुमरुङको फेदी स्थित मोदी खोलाको पारिपट्टिको इलाकामा सकुशल देखिनु भएको थियो। 3 सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। बजारमा एलपी ग्यासको कृत्रिम अभाव र कालो बजारी बढेको गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उजेडी गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मुलुकका धेरै ठाउँमा ग्यास अभाव गरिएपछि कुनै समस्या परे तत्काल सम्बोधन गर्न उद्योग मन्त्रीको सचिवालयले सम्पर्क नम्बर सार्वजनिक गरेको हो। ग्यास नपाएमा 98511673 फोन गर्न अनुरोध गरिएको छ। जानकारी वा सूचना आएमा सम्बन्धित निकाय र सुरक्षा संयन्त्रसँग समन्वय गरिने पनि मन्त्रालयले जनाएको छ। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा 1 ज्यान गएको छ। ग्वारको फ्लाइओभरको भित्तामा बस ठोकिँदा 40 वर्षकी मनिषा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिषद ललितपुरले जानकारी दिएको छ। दुर्घटनामा करिब 20 घाइते भएका छन्। घाइतेमध्ये केहीको बीएनबी अस्पताल ग्वारको र केहीको ग्लोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो 24 1173 चालकलाई कार्यवाही गरेको छ। प्रहरीले सञ्चालन गरेको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरेर सवारी चलाउने 6, सीसीटीभी मार्फत 80, रातोबत्ती उल्लङ्घन गर्ने 55, तीव्र गतिमा चलाउने 90 र अरू विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कार्यवाही गरिएको जनाएको छ। प्रहरीका अनुसार लेन मेच्ने 44, एकतर्फी सडकमा सवारी चलाउने 35, हर्न निषेध उल्लङ्घन गर्ने 41 र अरू 804 चालक पनि कार्यवाहीमा परेका छन्। अन्तर्राष्ट्रिय फुटबल महासंघ

kaos na kabaretini. Namaskar.

0: प्रतिनिधि सभा बैठकमा अबदेखि सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डोल प्रसाद अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने भन्दै आफ्नो दलका सांसदहरूसम्म खबर पुर्याउन प्रमुख सचेतक र सचेतकहरूलाई भन्नुभएको छ। कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अबदेखि लगाउन नपाइने बताउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गर्नुभएको छ। प्रतिनिधि सभा नियमावलीमा पोशाक र प्रतीक चिन्हबारे व्यवस्था छ। प्रतिनिधि सभा सदस्यहरूको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुने व्यवस्था छ। मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जलसतहले सतर्कताको तह पार गरेको छ। चितवन र आसपासका क्षेत्रमा पानी नपरे पनि नारायणी नदीको मुहान क्षेत्र माथिल्लो तटीय क्षेत्रमा लगातार वर्षा भएका कारण नदीको बहाव 81 बढ़ेको छ। जिल्ला प्रशासन कार्यालय चितवन र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले नारायणीमा बाढ़ीको सम्भावना रहेको बताएको छ। नारायणीमा साउन 23 गतेसम्म जलसतह बढ़ने अनुमान छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मी बिहानैदेखि तटीय क्षेत्रमा परिचालन गरिएको छ। प्रहरीले सर्वसाधारणलाई नदी किनारमा नजान र सुरक्षित स्थानमा सर्न माइकिङ गरी आग्रह गरिरहेको छ। नदी किनारमा व्यवसाय गरिरहेका ठेला र अन्य व्यापारीलाई पनि सुरक्षित ठाउँमा सारिएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सतर्कता अपनाउन र प्रहरीको निर्देशन पालना गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ। मुख्य राजमार्ग बन्द भएको इलाममा वैकल्पिक सड़कका डाइभर्सन समेत बाढ़ीले बगाएर आवत जावत ठप्प भएपछि जनजीवन प्रभावित बनेको छ। प्रेम अधिकारीको रिपोर्ट।
1: इलाम पाँचथर ताप्लेजुङ जोड्ने एकमात्र मेची राजमार्गको माइकोला राजद्वारी सड़क खण्ड पहिरो झरेर बन्द भएको एक महिना पुगिसकेको छ। सो सड़क बन्द भएर बेलासे सड़क र सिमलकुलाई कच्ची सड़क सञ्चालनमा रहे पनि बेलासे र सिमलकुलाईको डाइभर्सन बाढ़ीले बगाएपछि यी जिल्लामा यातायात सेवा ठप्प बन्दा जनजीवन प्रभावित बनेको हो। झापाबाट माइखोलासम्म पुगेका सवारी खोलाबुहारी र ताप्लेजुङ पाँचथर तथा इलामको पश्चिमी क्षेत्रका सवारी माइखोला पारिने रोकिन्छन्। बीच बाटोमा पैदल हिँड्नुपर्छ। बिरामी अशक्त र ढुवानीका साधनलाई सबैभन्दा बढी सकस अहिले भएको छ। पैदल यात्री मनिष बस्ने,
2: अब नहिँडे पनि उपाय छैन, सम्भवतः अब अलिकति यो बाटोलाई टाइम लाग्ने भए तापनि यात्रुहरूको अलिकति अवस्थालाई मध्यनजर गरेर सिमल गोलाइको बाटोलाई चाहिँ अलिकति छिटो खुलाइदिन पाए चाहिँ कम्ती पनि यात्रु घुमेर भए पनि सहज तरिकाले चाहिँ सदरमुकामसम्म
1: डिभिजन सड़क कार्यालय सहितका सरकारवाला निकायले वैकल्पिक सड़कमा ध्यान नदिँदा यी तीन जिल्लामा खाद्यान्न, ग्यास, पेट्रोल, डिजेलको चरम अभाव हुनका साथै अभावसँगै महँगी समेत बढेको पाइएको छ। स्थानीय व्यवसायी मदन श्रेष्ठ,
3: ढुवानीमा समस्या भएर चाहिँ भाडा महँगो परिसके पछाडि भाडा मात्रै ध्वनी बढेर त्यस्तो समस्या भएको हो र यो बाटो सञ्चालनमा
1: सड़क बन्द भएपछि यी जिल्लाको पर्यटन क्षेत्र सुनसान बन्दा 100 बढी होटल बन्द भइसकेका छन्। डिभिजन सड़क कार्यालयले वैकल्पिक सड़क बनाउनुको सट्टा माइखोला सड़क नै मर्मत गर्ने काम गरिरहेको छ। डिभिजन सड़क कार्यालयका इन्जिनियर आकाश श्रेष्ठ, गत वर्ष असोज 18 र 19 गतेको बाढ़ी पहिरोले दर्जनौ सड़क र पुल बगाएपछि इलाम सहितका पहाड़ी जिल्लामा वर्षेनी समस्या पर्न थालेको छ।
0: सरकारले चालु आर्थिक वर्ष 2083-84 लागि बजेट मार्फत वृद्धि गरेको नयाँ तलबमान स्वीकृत भएको छ। मन्त्री परिषद बैठकले गएको साउन 1 गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामुदायिक विद्यालयका शिक्षक लगायतको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको हो। नयाँ तलबमान अनुसार अब प्रधान सेनापतिको तलब 90,594 पुगेको छ। यस्तै रथीको 87,085 र उपरथीको तलब 86,576 रुपियाँ पुगेको छ। सहायक रथीको 78,220, महासेनानीको 72,876 रुपियाँ पुगेको छ। यस्तै प्रमुख सेनानीको 69,009 रुपियाँ र सेनानीको 67,907 रुपियाँ तलब कायम भएको छ। सुविधाहरूको 47,114 र सिपाहीको 36,338 रुपियाँ तलब कायम भएको छ।

0: स्थानीय समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बेलायतको रक्षा मन्त्रालयले एउटा सैनिक तालिम केन्द्रमा बलात्कार र यौन दुर्व्यवहारका घटना भएको रिपोर्टलाई गम्भीर र दुःखद भनेको छ। रक्षा मन्त्रालयका अनुसार उत्तर योक्सारको आर्मी फाउण्डेशन कलेजमा 7 वर्षको अवधिमा यौन दुर्व्यवहार सम्बन्धी 176 उजुरी परेका छन्।
1: The AFC in Harrogate is the largest teenage training establishment in the UK, but 4 women who were there claim to be the victims of serious sexual misconduct while they were just 17 years of age. They've spoken out to the BBC.
2: They started taking my clothes off. This led to them doing stuff I didn't consent to.
3: He sexually assaulted me. I managed to push him off. I'm not sure how, because he's really strong.
1: These are clearly disturbing and traumatic allegations.
2: There were a lot of them. Calling me a thing rather than a girl. It went on for hours. I felt like a piece of meat. They raped me over and over again.
1: A former Conservative Defence Minister, Sarah Atherton, says she's been a long-term supporter of the Army Foundation College, but she now wants an independent inquiry.
4: 2/3 of these trainees will go into the regular army, and they do tend to have long and very successful careers. But when you hear stories like this, it is very hard to continue my support.
1: 900 17-year-old soldiers are taking part in a passing out ceremony in Harrogate today. But these former recruits want change.
2: What happened to me, I believe, will happen there again if something isn't done to change the culture.
3: I think there's a worrying amount of girls that haven't spoken up about assaults, and I think it should be closed down completely.
1: An MOD statement says unacceptable and criminal behaviour has absolutely no place in our armed forces, and they urge anyone who witnesses it to come forward.
0: नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा फेरि सुनवाई हुने भएको छ। सर्वोच्च अदालतले आज मुद्दाको सुनवाईका लागि अनुमति दिएको हो। प्रधान न्यायाधीश मनोज शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकन निवेदनमा सुनवाईको अनुमति दिएको सर्वोच्च अदालतले जनाएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय विरूद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो। सर्वोच्चका न्यायाधीशको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय सदर गरेपछि देउबा पक्ष पुनरावलोकन निवेदन लिएर सर्वोच्च पुगेको हो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा यही साउन 26 गते स्वदेश फर्कने हुनुभएको छ। नेता प्रकाश शरण महतका अनुसार पूर्व सभापति देउबा 26 गते बेलुकी हङकङबाट स्वदेश फर्कन लाग्नु भएको हो। देउबा उपचारका लागि भन्दै चुनाव अघि सिङ्गापुर जानुभएको थियो। त्यहाँबाट उहाँ हङकङ जानुभएको थियो। यसअघि देउबाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी गराउनु भएको थियो। देउबा दम्पतिमाथि गएको वर्ष भदौ 24 गते निवास बुढालीले कण्ठमा आक्रमण भएको थियो। देउबा पक्षले पूर्व महामन्त्री शशाङ्क कोइरालाको संयोजकत्वमा साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला गर्न लागेको छ। भेलामा देउबा सहभागी हुने वा नहुने भन्ने निश्चित भइसकेको छैन। महिला बालबालिका मन्त्री सीताबादीले महिलाको सुरक्षालाई तत्काल सुनिश्चित गर्न ब्लू बस सेवा सञ्चालनमा ल्याइएको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादी
5: महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गर्नु महिला र पुरुष बीच स्थायी विभाजन सिर्जना गर्न वा लैङ्गिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति होइन। सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार असुरक्षा भीडभाड तथा आगमन सम्बन्धी व्यवहारिक कठिनाईलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ब्लू बस सेवा अगाडि बढाइएको हो। यस सेवाले महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्ने रोक लगाउँदैन।
0: सड़क विस्तारको काम शुरू भएको करिब 7 वर्ष कष्टकर बनेको नारायणगढ बुटवल सड़क यात्रा सहज बनेको छ।
6: नारायणगढबाट बुटवल पुग्न अब 2 घण्टा हाराहारी मात्रै लाग्ने भएको छ। नारायणगढ बुटवल सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार यो सड़कको काम 92% हाराहारी सकिएको छ। अब सड़क सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी छ। 113 किलोमिटरको यो बाटो विस्तारका लागि झण्डै 17 अर्बको ठेक्का लागेको हो। यो रकम मध्ये एसियाली विकास ब्याङ्कको 85% सहुलियतपूर्ण ऋण र सरकारको 15% लगानी छ। 42 महिनाभित्र काम सक्ने कबुल सहित चिनिया सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो। आयोजनाको काम 2075 साल चैत 8 गतेदेखि शुरू भएको थियो। नारायणगढ बुटवल सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको हो। बस्ती भएका ठाउँमा भने 6 लेन बनाइएको छ।
0: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बरमा स्वदेश फर्किने घोषणा गर्नुभएको छ। भारतको नयाँ दिल्लीबाट आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले गिरफ्तारी कारावास वा ज्यानको जोखिम भए पनि देश फर्कने निर्णय नबदल्ने बताउनु भएको हो।

0: ढोका खोल्न पुस्तकी आमा ढोका खोल्न हो बाहिर जाडो कति साह्रो मर्न लाग्यो हो
1: के हो आज म ढोका खोल्दै खोल्दिन एक दिन होइन दुई दिन होइन जहिले मातेको छ मातेको छ कति ढोक्न सकेको कुकुरको झोल
0: अब साथी भाइ भेट्दाखेरि हल्का दिने पर्यो मैले खाएको कोदोको झोल तिमीलाई के भएको न गर्यो गफ गफ गर्दै जाँदा दुई चार बोतल गयो दुःख सुखको कुरा गर्दा आज रात भयो
1: तिम्रो खुसी चल्छ यहाँ खोल्दिन भनेपछि खोल्दै खोल्दिन के सोचेछौ तिमीले मलाई छाडा जोड्या

राति खाएर के भयो र दिउँछु हुन्छु होसमा अहिले ढोकोसँग भत्काइन्छ है मातेको चोसमा आफ्नै स्वास्नीले त गन्दिने यार।

0: अचेत भई आको देख्दा छोटो रिले एकदम बोली गोटी छाडा बोली चिबे किले चेतन
1: बाहिर बसेर धेरै हल्ला खल्ला नगर है म त ढोका खोल्दिन त्यै होटल वालीले खाइ भनेको हैन अब त्यसैकोमा गएर सुत्नु त्यतै बस्नु म त मरे पनि ढोका खोल्दिन हैन कति हो यार गोराको मलाई रात दिन दुख दिएको देखो
0: तसँग पनि त पद्मेकी आमा भट्टीमै भेट भएको मेरे दोर जान देखेर त हो नि हो तैँले मसँग माया

Wally Mola, Bitra Wally.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा।

0: सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्स छपाई बन्द भएको चर्चा चलिरहेका बेला यातायात व्यवस्था विभागले छपाईको काम बन्द नभएको स्पष्ट पारेको छ। विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार साउन 1 गतेदेखि लाइसेन्स छपाई र वितरणको जिम्मेवारी संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। नयाँ व्यवस्था कार्यान्वयनका क्रममा केही दिन छपाई रोकिएको उहाँको भनाई छ। खतिवडाका अनुसार 2080 साल माघ 7 गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशमा तत्का कार्यालयहरूले नै सवारी चालक अनुमति पत्र छाप्न सक्ने निर्णय गरेको थियो। तर त्यो बेला विभागमा झण्डै 28-29 लाख लाइसेन्स छाप्न बाँकी रहेकाले पहिले पुराना सबै लाइसेन्स छाप्ने कामलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो। विभागले असार मसान्तसम्म बाँकी रहेका सबै लाइसेन्स छापेर सम्बन्धित प्रदेश तथा जिल्ला यातायात कार्यालयमा पठाइसकिएको जनाएको छ। तीमध्ये धेरै लाइसेन्स वितरण समेत भइसकेका छन्। उहाँका अनुसार छपाईको काम धेरै बाँकी रहेकाले त्यो सकेपछि दिने भन्ने योजना थियो। असार अन्तिमसम्म छपाईको काम सबै सकिएको थियो। त्यसपछि 2 वर्ष अघि भएको निर्णय अनुसार नै बढ्ने योजना बनेको थियो। संस्कृति इतिहास र पहिचानलाई जोगाई राख्ने उद्देश्यले धनकुटाको 24 गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति संग्रहालय अहिले ओझेलमा परेका छन्। गोपाल बराइलीको रिपोर्ट।
1: 24 गाउँपालिका वडा नम्बर 2 मुडेबासमा निर्माण गरिएको मगर संग्रहालयमा मगर समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका पुराना भाँडाकुँडा, परम्परागत वेशभूषा, बाजागाजा, काठका सामग्री, कृषि औजार तथा हात हतियारले मगर समुदायको जीवनशैली, रहनसहन र इतिहासलाई जीवन्त बनाउने 100 भन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्रीहरू संग्रह गरिएको छ। मगर समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यो मगर संग्रहालय पर्याप्त प्रचार प्रसार, पर्यटन प्रवर्धन र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ। स्थानीय तेज बहादुर थापा मगर।
2: पुराना प्रयोगमा आएका सामग्रीहरू छन्, अब त्यसलाई अलिकति चाहिँ संरक्षणको चाहिँ अलिकति अभाव छ कि जस्तो लाग्छ, किनभने त्यो बाहिर त्यतिकै छ, त्यहाँ चाहिँ बढी हुस्सो लाग्ने ठाउँ हो कि, हुस्सो लागेपछि अब कुहिने मकिने सम्भावना चाहिँ बढी हो।
1: 24 गाउँपालिकाकी उपाध्यक्ष टङ्कमाया पाङमी मगरका अनुसार निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत प्राप्त 10 लाख रुपियाँबाट संग्रहालय निर्माणको काम सुरु गरिएको थियो। अहिले पालिकाबाट पनि बजेट विनियोजन भएको उहाँको भनाइ छ।
3: देशबाट जम्मा 10 लाख पैसा हालिदिनु भएको थियो, अनि त्यही डेन्जीको आन्दोलन पछाडि काटेर 7 लाखको आयो। 7 लाखले चाहिँ अब त्यहाँ अलिकति वरपर वाल उठाउने काम गर्यो। यसपालि चाहिँ पालिकाबाटै अब अलिकति पैसा छुटा छ।
1: 24 गाउँपालिकाकै वडा नम्बर 7 डाँडाटोलमा रहेको जनजाति संग्रहालयको अवस्था पनि उस्तै छ। 2075 सालमा निर्माण गरिएको यस संग्रहालयमा विशेष गरी लिम्बू समुदायको संस्कार, संस्कृति र जीवनशैलीसँग सम्बन्धित सामग्री राखिएका छन्। तर सडकको पहुँच भए पनि पर्यटकको आगमन भने अपेक्षा अनुसार हुन नसकेको 24 गाउँपालिका 7 वडाध्यक्ष रुद्र चेम्जङको भनाइ छ।
4: अब सुरुमा चाहिँ भवन बनाइयो, अनि अब सामान्य उहरू ल्याएर राखिएको छ, तर त्यति व्यवस्थित चाहिँ भइसकेको छैन, बनाउने क्रम चाहिँ जारी छ।
1: त्यसो त धनकुटाको 24 गाउँपालिका प्राकृतिक सुन्दरता, जैविक विविधता र जातीय सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र हो। यहाँ रहेको संग्रहालयलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सके स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सृजना तथा सांस्कृतिक संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीयको रहेको छ।
0: जापानको हिरोसिमामा आणविक बम आक्रमण भएको 80 वर्ष पूरा भएको छ।
5: सन् 1945 अगस्त 6 तारिक बिहान 8:15 अमेरिकी सेनाले जापानको हिरोसिमा शहरमा पहिलो पटक परमाणु बम लिटिल बोय प्रहार गर्यो। केही क्षणमै यो बमले शहरलाई खण्डहरमा परिणत गर्यो। करिब 1.5 लाख मानिसको मृत्यु भयो भने हजारौं घाइते र अङ्गभङ्ग भएका थिए। 3 दिनपछि अगस्त 9 नागासाकी शहरमा दोस्रो परमाणु बम फ्याटम्यान प्रहार गरियो, जसले 74,000 भन्दा बढी नागरिकको ज्यान लियो। यी दुई बम प्रहारका कारण विश्वयुद्ध दोस्रो अन्तिम चरणमा पुग्यो र जापानले अगस्त 14 आत्मसमर्पण गर्यो। हिरोसिमा र नागासाकीमा प्रयोग भएका बमहरूमा 15,000 टन विस्फोटक शक्ति रहेको बताइएको छ, जसले 1,500 वर्ग किलोमिटर क्षेत्रमा विनाश मचायो। विस्फोट र विकिरणको प्रभाव लामो समयसम्म रह्यो, जसले स्वास्थ्य समस्याहरू र कुपोषण निम्त्यायो। ती क्षेत्रमा धेरै मानिसहरूले कम उमेरमै ज्यान गुमाए। परमाणु बम प्रहारपछि जापानका यी दुई शहरहरूमा घाइतेहरूको उपचार, संरचनाको पुनर्निर्माण र मृतकको स्मरणार्थ संग्रहालयहरू स्थापना गरिएका छन्। सन् 1950 1970 जापानले विश्वका सबैभन्दा तीव्र आर्थिक वृद्धि दर हासिल गर्यो। जापानी नागरिकको परिश्रम, इमानदारी र कामप्रतिको समर्पण नै यस सफलताको मूल कारण मानिन्छ। जापान क्षेत्रफलका हिसाबले नेपालभन्दा 2.5 गुणा मात्रै ठूलो छ, तर आज विश्वकै तेस्रो ठूलो आर्थिक शक्ति बनेको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिम पहिरोमा परेर निधन भएका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्ताको पार्थिव शरीर नेपाल ल्याइएको छ। हिम पहिरोमा परेर मृत्यु भएका गोर्खाको लाप्राकका युक्ताको शव आज अपरान्ह कतार एयरवेज मार्फत नेपाल ल्याइएको हो। घटनापछि उद्धार र समन्वयका लागि कीर्तिमानी आरोही निर्मल पूर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पा पाकिस्तान जानुभएको थियो। युक्ताको पार्थिव शरीर लिएर उहाँ फर्किनु भएको हो। युक्ताको पार्थिव शरीरलाई केवीर नाग पोखरीको नेपाल पर्वतारोहण संघको कार्यालयमा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। संघमा आयोजित श्रद्धाञ्जली सभापछि पार्थिव शरीरलाई निवासमा लगिने र भोलि स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्। पिक आरोहणका क्रममा 6 नेपाली सहित 10 जनाको निधन भएको थियो। सरकारले विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा करारका कर्मचारीको व्यवस्थापन तथा सेवा सुविधाका सम्बन्धमा अध्ययनका लागि उच्चस्तरीय समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री स्तरको निर्णय अनुसार सहसचिव धोलक राज ढकालको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। समिति सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, संघीय मामिला मन्त्रालयका उपसचिव लगायत छन्। 10 दिनको कार्यादेश सहित समितिलाई अध्ययन गरी विकल्प सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। सड़क विस्तारको काम शुरू भएको करिब 7 वर्ष कष्टकर बनेको नारायणगढ़ बुटवल सड़क यात्रा सहज बनेको छ।
1: नारायणगढ़बाट बुटवल पुग्न अब 2 घण्टा हाराहारी मात्रै लाग्ने भएको छ। नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार यो सड़कको काम 92% हाराहारी सकिएको छ। अब सड़क सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी छ। 113 किलोमिटरको यो बाटो विस्तारका लागि झण्डै 17 अर्बको ठेक्का लागेको हो। यो रकम मध्ये एसियाली विकास ब्याङ्कको 85% सहुलियत पूर्ण ऋण र सरकारको 15% लगानी छ। 42 महिनाभित्र काम सक्ने कबुल सहित चिनिया सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो। आयोजनाको काम 2075 साल चैत 8 गतेदेखि शुरू भएको थियो। नारायणगढ़ बुटवल सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको हो। बस्ती भएका ठाउँमा भने 6 लेन बनाइएको छ।
0: कैलालीमा नेपाली सेनाको सैन्य तालिमका क्रममा हाते ग्रेनेड विस्फोट हुँदा 2 जना सैनिक घाइते भएका छन्। ग्रेनेड विस्फोट हुँदा सहायक सेनानी 30 वर्षीय विक्रम कार्की र 20 वर्षीय जवान रंजित थारू घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते दुवैलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम छ। आज बिहान नेपाली सेनाको देवी दलगढ़ तेघरी ब्यारेकबाट गोदावरी 4 बन्दैबीमा अभ्यासकै क्रममा ग्रेनेड विस्फोट भएको थियो। यसअघि असार 11 गते कैलालीको चिसापानीमा सैन्य अभ्यासकै क्रममा ग्रेनेड विस्फोट हुँदा सेनाका हुद्दा हिमाल विक्रम विष्टको ज्यान गएको थियो। इरानले हर्मुजको मध्यभाग हुँदै जहाज चलाउने मार्गबारे ओमानसँग सहमति भएको जनाएको छ।
2: इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले सहमति अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ, तर उहाँले सहमतिबारे थप जानकारी दिनुभएको छैन। पूर्व अमेरिकी कूटनीतिज्ञ एलन आयरले यो सहमति हुन अमेरिकाले पनि केही विषयमा लचकता अप्नाएको हुन सक्ने अनुमान गर्नुभएको छ।
3: Hopefully, in the mid to long term, maybe some of this could be walked back. But in the short term, at least, we lost.
2: Cormac McGarry, Samudri Suraksha Company Control Risk, Samudri Vigya Unansa.
4: The harsh tactical reality is that Iran has emerged from this war with almost full tactical control of the Strait of Hormuz.
2: Hormuz Margama, 5 महिनाभन्दा बढी समयदेखि जहाजको आवागमन बिथोलिएको छ। नयाँ सहमतिपछि पर्सियन खाडीबाट आउने जाने जहाजको आवागमन सहज हुने अपेक्षा गरिएको म्याग्यारीको भनाइ छ।
4: If it does actually emerge into reality, it's probably going to be something like this, where if ships are going to go into the Gulf, they would enter through an Iranian route, and then coming out, exiting eastwards, they would go through an Oman-controlled route. So basically, one through Iran and one out through Oman.
2: यसैबीच बेलायतका नयाँ विदेश मन्त्री एड मिलिब्यान्डले इरानसँग सम्बन्धित मुद्दामा युद्धविरामको सम्भावना देखिएको बताउनु भएको छ। वाशिङटन डीसीमा भएको भेटवार्तापछि सकारात्मक संकेत देखिए पनि युद्धविरामका लागि अन्तिम सहमति हुन भने अझै कुर्नुपर्ने उहाँको भनाइ छ।
5: The number one priority for this government is to tackle the cost of living crisis, and my job as foreign secretary most immediately is to work with our closest ally the United States on getting a ceasefire and a lasting ceasefire.
6: यो BFBS गोर्खा रेडियो हो।

0: बेलायतको रक्षा मन्त्रालयले एउटा सैनिक तालिम केन्द्रमा बलात्कार र यौन दुर्व्यवहारका घटना भएको रिपोर्टलाई गम्भीर र दुःखद भनेको छ। रक्षा मन्त्रालयका अनुसार उत्तर योर्कसायरको आर्मी फाउण्डेशन कलेजमा 7 वर्षको अवधिमा यौन दुर्व्यवहार सम्बन्धी 176 उजुरी परेका छन्। थप एडम गिलक्रिस्टबाट।
1: The AFC in Harrogate is the largest teenage training establishment in the UK, but 4 women who were there claim to be the victims of serious sexual misconduct while they were just 17 years of age. They've spoken out to the BBC.
2: They started taking my clothes off. This led to them doing stuff I didn't consent to.
3: He sexually assaulted me. I managed to push him off. I'm not sure how, because he's really strong.
1: These are clearly disturbing and traumatic allegations.
2: There were a lot of them calling me a thing rather than a girl. It went on for hours. I felt like a piece of meat. They raped me over and over again.
1: A former Conservative Defence Minister, Sarah Atherton, says she's been a long-term supporter of the Army Foundation College, but she now wants an independent inquiry.
4: 2/3 of these trainees will go into the regular army, and they do tend to have long and very successful careers. But when you hear stories like this, it is very hard to continue my support.
1: 900 17-year-old soldiers are taking part in a passing out ceremony in Harrogate today. But these former recruits want change.
2: What happened to me, I believe, will happen there again if something isn't done to change the culture.
3: I think there's a worrying amount of girls that haven't spoken up about assaults, and I think it should be closed down completely.
1: An MOD statement says unacceptable and criminal behaviour has absolutely no place in our armed forces, and they urge anyone who witnesses it to come forward.
0: गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको हत्या सम्बन्धी विषयमा सदनमा प्रश्न नउठाउन चेतावनी दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले यो विषयमा प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले उल्टै प्रति प्रश्न गरेर जवाफ दिन अस्वीकार गर्नुभएको हो। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्न र गृहमन्त्रीको जवाफ।
5: कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडी भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? यो राज्य संयन्त्रको असक्षमता हो कि कारवाही गर्न नचाहेको उदासीनता हो? सरकारले कहिलेसम्म न्याय दिलाउँछ?
6: यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नु भएको? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म मानवजीलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरमबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदै तपाईँलाई मजा आउँछ होला त, तपाईँलाई मनमा शान्ति हुन्छ होला त, यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु। र यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ। यो अनुसन्धानको विषय हो र यसमा चाहिँ हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेछौँ र यसलाई चाहिँ म सम्पूर्ण माननीयजीहरूलाई अब प्रतिनिधि सभा अब राष्ट्र सभामा यो प्रश्न चाहिँ नउठाइदिनु हुन म हजुरलाई विनम्र आग्रह गर्न चाहन्छु। कुनै छ भने यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला, यसको उत्तर मसँग छ।
0: लगत्तै सांसद विश्वकर्माले संसदीय अधिकारको विषय उठाउँदै आपत्ति जनाए पनि गृहमन्त्रीले जवाफ दिन अस्वीकार गर्नुभएको छ।
5: मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार अनन्य भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीज्यूले उत्तर दिनै पर्दछ, यो चाहिँ बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको सभा 4 महिना भइसक्यो। यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिनभित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन्?
6: हुन्छ, म यसको उत्तर दिन चाहदिनँ।
7: माननीय मन्त्रीज्यू,
6: म उत्तर दिन चाहदिनँ हजुर यसको बारेमा।
0: सुनसरीको कप्तानगंजमा हिंसात्मक घटना भएको 11 दिन बितिसक्दा पनि स्थानीयको जनजीवन पूर्ण रूपमा सामान्य हुन सकेको छैन। बजार खुल्न थालेको छ, पसलहरू सञ्चालनमा आउन थालेका छन्, तर मानिसहरूमा डर र असुरक्षाको भावना अझै हटेको छैन। ध्रुव भट्टराईको रिपोर्ट।
8: केही दिन अघिसम्म मानिसको भीड़भाड़ले भरिने सुनसरीको कप्तानगंज बजार अहिले सुनसान छ। अधिकांश पसलहरू बन्द छन्। सड़कमा मानिसहरूको आवाजात निकै कम देखिन्छ। बजार खुले पनि स्थानीयको मनबाट डर र त्रास भने अझै हट्न सकेको छैन। 12 दिनपछि अनमोल कुमारी मण्डलले आफ्नो चिया नस्ताको पसल त खोलिन्, तर ग्राहक छैनन्, व्यापार ठप्पै जस्तो छ। उनको एउटै आशा छ, फेरि कुनै दिन पुरानो चहल फल फर्किनेछ। स्थानीय अनमोल कुमारी मण्डल।
7: धेरै फरक छ के, पहिला त धेरै चल्दै थियो पसल पनि, कलिका सलिका पनि खुल्दै थियो त राम्रै चल्दै थियो, अहिले मान्छे डराउँछ आउनको लागि, मुस्लिम पनि आउँदैन केही, सबैलाई डर लाग्छ, अनि
8: हाडौरी व्यवसायी अनवर हुसेन अन्सारी आफ्नो जलेको पसलको भग्नावशेष हटाउँदैछन्। वैदेशी रोजगारीका क्रममा कतारमा वर्षौं पसिना बगाएर कमाएको पैसा गाउँमै लगानी गर्ने सपना उनले देखेका थिए, तर केही घण्टामै त्यो सपना आगोले खरानी बनाइदियो। 1 करोड रुपियाँ भन्दा बढी ऋणको बोझ बोकेका अनवरका लागि आर्थिक क्षति भन्दा पनि ठूलो पीडा आफ्नै परिवारको ज्यान जोगाउनु परेको त्यो भयावह क्षण बनेको छ। अहिले उनी फेरि शून्यबाट जीवन सुरु गर्ने संघर्षमा छन्। व्यवसायी अनवर हुसेन अन्सारी,
9: मलाई त डर लाग्दैछ, अब यस्तो ठूलो घटनापछि अब घरमा 5 जनालाई थुनेर बाहिरबाट आगो लगाइदियो भने
8: कप्तानगंज तर्फ जाने सड़कमा अहिले पनि टेन टाङ्गिएका छन्। केही स्थानमा सड़क अवरुद्ध छन्। स्थानीयहरू एउटै माग सहित आन्दोलनमा छन्, मृतकलाई न्याय देऊ। यही आन्दोलन स्थल नजिकै रहेको घरमा 21 वर्षीय रविन्द्र मेहताको परिवार गहिरो शोकमा डुबेको छ। रविन्द्र अब कहिल्यै घर फर्कने छैनन्। आमा बिमला मेहता छोराको वियोग सहन नसकेर पटक पटक बियोस भइरहेकी छिन्। बुवा विजय कुमार मेहता निशब्द छन्। बहिनी प्रीति अझै पनि आफ्ना दाई अब नरहने यथार्थ स्वीकार गर्न सकिरहेकी छैनन्। परिवारको एकमात्र छोरा गुमेपछि उनीहरूको भविष्य अन्यलमा परेको छ। साउन 10 गते सुरु भएको विवादले कप्तानगंजमा 3 जनाको ज्यान लियो। त्यस यता 2 समुदाय बीचको सम्बन्धमा गहिरो दरार देखिएको स्थानीय बताउँछन्। अहिले पनि एक समुदायका मानिस अर्को समुदायलाई देख्दा असहज र त्रसित हुने अवस्था रहेको उनीहरूको गुनासो छ। अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन पनि स्थानीयहरू डराइरहेका छन्। बजार क्षेत्रमा प्रहरीको उपस्थिति बढाए पनि स्थानीयको मनको सुरक्षा भने अझै हट्न सकेको छैन। कप्तानगंजलाई अहिले केवल सुरक्षाकर्मीको उपस्थिति पर्याप्त छैन, त्यहाँ आवश्यक छ समुदाय बीचको विश्वास, संवाद र मेलमिलाप। विभाजन होइन, सअस्तित्वको वातावरण निर्माण हुन सके मात्रै वास्तविक शान्ति सम्भव हुनेछ।
0: नेपाली काँग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा फेरि सुनवाई हुने भएको छ। सर्वोच्च अदालतले आज मुद्दाको सुनवाईका लागि अनुमति दिएको हो। प्रधान न्यायाधीश मनोज शर्मा र न्यायाधीश द्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकन निवेदनमा सुनवाईको अनुमति दिएको सर्वोच्च अदालतले जनाएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय विरूद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यही साउन 26 गते स्वदेश फर्कनुहुने भएको छ। नेता प्रकाश शरण महतका अनुसार पूर्व सभापति देउवा 26 गते बेलुका हङकङबाट स्वदेश फर्कन लाग्नु भएको हो। देउवा उपचारका लागि भन्दै चुनाव अघि सिङ्गापुर जानुभएको थियो, त्यहाँबाट उहाँ हङकङ जानुभएको थियो। यसअघि देउवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी गराउनु भएको थियो। देउवा दम्पत्तीमाथि गएको वर्ष भदौ 24 गते निवास बुढानीलकण्ठमा आक्रमण भएको थियो। पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा हिम पहिरोमा परि निधन भएका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्ताको पार्थिव शरीर नेपाल ल्याइएको छ। हिम पहिरोमा परि मृत्यु भएका युक्ताको शव आज अपरान्ह नेपाल ल्याइएको हो। शवमाथि परिवार र आफन्तले फूलमाला तथा खादा चढाएर श्रद्धाञ्जली दिएका छन्। नेपाल पर्वतारोहण संघले युक्ताको शव श्रद्धाञ्जलीका लागि राखेको छ। श्रद्धाञ्जलीको क्रममा युक्ताको शवमाथि राष्ट्रिय झण्डा ओढाइएको छ। श्रद्धाञ्जली सभापछि पार्थिव शरीरलाई निवासमा लगिने र भोलि स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्। पिक आरोहणका क्रममा 6 नेपाली सहित 10 जनाको निधन भएको थियो। अब खबर फटाफट।
10: ग्यासको कृत्रिम अभाव र कालोबजारी भएको देखेमा सूचना दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रह। ग्यासको समस्या परेमा 98511673 फोन गर्न आह्वान। यातायात व्यवस्था कार्यालयका अनुसारले वर्ष दिनमा 57.15 करोड राजस्व उठायो। यो अवधिमा 17,000 मोटरसाइकल, 187 बस ट्रक, 1,900 टेम्पो र विद्युतीय रिक्सा, 1,000 ट्र्याक्टर सहित 21,300 नयाँ सवारी दर्ता, 13,300 जनालाई चालक अनुमति पत्र वितरण। धनुषा जिल्ला अदालतमा अघिल्लो वर्ष सरेर आएका 4,200 सहित गएको वर्ष दिनमा 9,900 मुद्दाका चाङ अझै 5,000 मुद्दाको छिनो खानु हुन बाँकी।

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मनसुन जन्य विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन।
1: हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्त भित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: नेपालमा खाना पकाउने ग्यास माथिको निर्भरता किन घट्न नसकेको होला?
2: लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई र अन्तर्राष्ट्रिय प्रसङ्गमा युक्रेनद्वारा रुसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले रुसभित्रका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको छ। ती मध्ये एउटा यारोस्लाभल नजिक रहेको स्लाभनियफ्ट यानोस हो, जुन रुसका सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यारोस्लाभल स्थित उक्त प्रशोधन केन्द्र र अझ पूर्वतर्फ रहेको वास्नियफ्ट नोभोइल प्रशोधन केन्द्रमाथिको आक्रमण मस्कोले आफ्नो युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेलको आमदानी घटाउने उद्देश्यले गरिएको बताएका छन्। बीबीसी रुसी वाकी ओल्गा इफसिनाले भनिन्, यो घटनाले युक्रेनका लामो दूरीका ड्रोनहरूले अहिले कति टाढासम्म पुग्न सक्ने क्षमता राखेका छन् भन्ने देखाएको छ। यी आक्रमणहरू मुख्यतः औद्योगिक संरचनामाथि केन्द्रित रहे पनि केही नागरिकद्वारा सञ्चालित पूर्वाधारहरू पनि प्रभावित भएका छन्। बीबीसी रुसी सेवाकी ओल्गा इफसिना। जोर्डन, संयुक्त अरब एमिरेट्स, इन्डोनेसिया, पाकिस्तान, टर्की, साउदी अरेबिया, कतार र इजिप्टका विदेश मन्त्रीहरूले इजरायलमाथि गाजामा शान्ति सम्झौता सम्पन्न गर्ने हालैका प्रयासहरू कमजोर बनाएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले गाजा स्ट्रिपमा इजरायलले गरेको भनिएको उल्लङ्घनको निन्दा गर्दै यस्ता गतिविधिले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द्व अन्त्य गर्ने योजनालाई जोखिममा पारेको बताएका छन्। इजरायलले भने हालैका दिन गाजामा भएका आफ्ना आक्रमणहरू हमासका लडाकु र उनीहरूको पूर्वाधारलाई लक्षित गरेर गरिएको दावी गरेको छ। साथै हमासले आफ्ना हतियार त्याग्ने प्रक्रियामा ठोस प्रगति नभएसम्म आफ्ना सेना गाजाबाट फिर्ता नबोलाइने इजरायलले स्पष्ट पारेको छ। भारतमा बम्बई उच्च अदालतको गोवा इजलासले तहलका पत्रिकाका पूर्व सम्पादक तरुण तेजपाललाई सन् 2013 आफ्नी पूर्व सहकर्मीमाथि बलात्कार गरेको अभियोगमा 10 वर्षको जेल सजाय सुनाएको छ। लामो समयदेखि चलिरहेको उक्त मुद्दामा अदालतका न्यायाधीशहरूले सन् 2021 तल्लो अदालतले गरेको सफाईको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेका हुन्। तेजपालले आफू विरुद्ध लगाइएका आरोपहरू लगातार अस्वीकार गर्दै आएका छन् र उनले पछिल्लो फैसला विरुद्ध पनि पुनरावेदन गर्न सक्नेछन्। गत वर्ष म्युनिखमा भएको घातक कार आक्रमणका दोषी अफगानिस्तानका नागरिकलाई जर्मनीको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। यो आक्रमण विदेशी नागरिकद्वारा भएका अन्य आक्रमणहरूको श्रृङ्खला मध्ये एक थियो, जसले जर्मनीको आम निर्वाचन अघि आप्रवासन र सुरक्षाबारेको बहसलाई थप चर्काएको थियो र म्यानमारका सैन्य शासक मिन ओङ ह्लाङलाई कूटनीतिक रूपमा एक्लिएको अवस्था तोड्ने प्रयास स्वरूप थाइल्याण्डमा रातो कार्पेट बिछ्याएर औपचारिक स्वागत गरिएको छ। मानवाधिकार समूहहरूले भने यो भ्रमणले म्यानमारको क्रूर सैन्य शासनलाई वैधता प्रदान गर्ने काम गरेको भन्दै आलोचना गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालमा मनसुन झण्डै आधा सकिन लाग्दा राष्ट्रिय सभाले मनसुन जन्य विपद व्यवस्थापन सम्बन्धी कार्य प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि आज छलफल पश्चात राष्ट्रिय सभाले सरकारलाई त्यस्तो निर्देशन दिएको हो। छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्रीले मनसुन जन्य विपद व्यवस्थापनका सन्दर्भमा जनशक्ति परिचालनदेखि पूर्व तयारी तथा प्रतिकार योजना कार्यान्वयनमा ल्याइसकिएको बताए। सुनौ एक रिपोर्ट। नेपालमा मनसुन रहने अवधिको लगभग आधा जति समय सकिन लागेका बेला मनसुन जन्य विपद व्यवस्थापनबारे राष्ट्रिय सभाका सदस्यहरूले आज छलफल गरेका हुन्। प्रस्तावलाई बैठकले सर्वसम्मतले स्वीकृत गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपद व्यवस्थापनबारे सरकारलाई निर्देशन दिँदै भने,
1: सभामा सर्वसम्मतिले स्वीकृत मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यानाकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: अध्यक्ष दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लिखित विषयहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्न विषयगत समितिहरूलाई निर्देशन समेत दिए। त्यसअघि प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारले चालेका कदमबारे भने,
4: राष्ट्रिय एवं जिल्लागत रूपमा मनसुन पूर्व तयारी तथा प्रतिकारी कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित पूर्व अनुमान र मनसुन गतिविधि का आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको छ।
0: गृहमन्त्रीले स्थानीय तहहरूसँग समन्वयमा अति जोखिमयुक्त बस्तीहरूको पहिचान गरी समाधानका उपाय अप्नाइएको भन्दै 26,000 भन्दा बढी जनशक्ति परिचालन गरिएको जानकारी गराए। मनसुनजन्य विपद व्यवस्थापनका सम्बन्धमा तीन तहका सरकारबीच भइरहेको समन्वयबारे उनले भने,
4: गृह मन्त्रालयले संघीय सरकारका विषयगत मन्त्रालयहरू प्रदेश सरकार स्थानीय सरकारसँग पूर्ण समन्वय र सहकार्यका साथ मनसुन पूर्व तयारी तथा प्रतिकार्य कामहरू अगाडि बढाइरहेको छ।
0: त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले मनसुनजन्य विपद व्यवस्थापनको दिशामा पर्याप्त एवं प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए। उनीहरूले विगतदेखि नै राज्यका तर्फबाट कार्यान्वयन पक्ष कमजोर रहेको औँल्याए। अर्को विषय, पछिल्ला केही दिन यता खाना पकाउने ग्यास लिने उपभोक्ताहरूका ठुला ठुला लाइन देखिने गरेका छन्। नेपाल आयल निगमले नियमित मात्रामा एलपिजी आपूर्ति भइरहेको भन्दै नआतिन आग्रह गर्दै आए पनि उपभोक्ताहरू ढुक्क हुन सकिरहेका छैनन्। बिजुलीबाट चल्ने चुल्होका प्रयोगकर्ताहरू बिस्तारै बढ्न थालेको बताउने गरिए पनि ग्यासमाथिको निर्भरता किन उस्तै देखिन्छ भनेर हामीले ऊर्जाविद सुरेश बहादुर भट्टराईलाई सोधेका छौँ।
2: हाम्रो कन्ज्युमर्सहरूको कन्फिडेन्स लेभल क्या, हामीले ट्रेडिसनल रूपमा अहिले ग्यास युज गरेको त लामो समय भयो नि त, धेरै लामो समयदेखि ग्यास युज गरिरहेको छौँ, अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि। अब इलेक्ट्रिसिटी बाल्दा सस्तो पनि पर्छ, ढुवानी गर्नु परेन, झन्झट हुनु पर्दैन थियो। तर अब एउटा चिज चाहिँ के हो भने, सबै नेपालीहरूको घरमा इन्डक्सन चुलोको लागि वायरिङ कस्तो छ त्यो चाहिँ मलाई थाहा छैन, होइन, नभए इन्डक्सनमा यतिखेर गएको भए मलाई जहाँसम्म लाग्छ बेस्ट हुन्थ्यो।
5: अब बिजुली उत्पादनको हिसाबले देशभित्र जुन अवस्था छ त्यसले चाहिँ हामी बिजुली चुलोहरू ढुक्क भएर बाह्रै मासे प्रयोग गर्न सकिने अवस्था चाहिँ हो,
2: एकदमै हो, किनभने हामीले धेरै ठुलो डिस्ट्रिब्युसन नेटवर्कमा नेपाल विद्युत प्राधिकरणले लगानी पनि गरेको छ। खास गरी इन्डक्सन चुलो मात्र होइन, अहिले डोमेस्टिक एप्लायन्सहरू जस्तो तपाईँले एसी नै भन्नुहोस्, प्रत्येक घरमा फ्रिजहरू भन्नुहोस्, इभी गाडीहरू भन्नुहोस्, त्यो बढोस्, त्यो कन्जम्सन बढोस्, हाम्रो उद्देश्य राज्यको उद्देश्य नै डोमेस्टिक कन्जम्सन हो। डोमेस्टिक कन्जम्सनमा हामीले एउटा पार्ट तपाईँले इन्डस्ट्रीलाई छोड्नु भयो भने, पहिले पनि हाम्रो डोमेस्टिक लाइटिङले पनि 60% छ नि त इलेक्ट्रिसिटी, अन्य सेक्टरमा त 40% मात्र हो इन्डस्ट्रीहरूमा, होइन, तर तपाईँले जति सक्दो धेरै डोमेस्टिक कन्जम्सन बढाउन सक्नुभयो, त्यो भयो भने यो ओभरअल ऊर्जा सेक्टरमा हामीले खपतको प्याटर्नहरू बढाउन सक्यौँ भनेदेखि, तपाईँले अहिले ग्यासको सर्टेज देख्नु भएको छ, भोलि तपाईँलाई फ्युलको सर्टेज हुन सक्छ, तपाईँ इलेक्ट्रिक भेहिकलहरू अथवा इन्डक्सन चुल यतातिर सिफ्ट हुनुभयो भने हामीलाई पनि सजिलो हुन्छ, होइन, देशको इकोनोमीलाई सहज हुन्छ, एउटा हार्ड करेन्सी सेफ हुन्छ, थुप्रै चिजहरू सेभ हुन्छ, थुप्रै चिजहरू इकोनोमिक रिफ्लेक्सन हुन्छ, हाम्रो कन्जम्पसन प्याटर्नहरू बढ्दै जान्छ, हाम्रो देशको इलेक्ट्रिसिटी खपत बढ्छ, होइन।
5: यो सुक्खा याममा खास गरी हिउँदमा चाहिँ अझै पनि बिजुली किनिरहेको अवस्था देशको छ भनेर पनि त्यो आट्न आइरहेको हो कि आम जनतामा,
2: होइन, त्यो यो इलेक्ट्रिसिटी मार्केटमा किन्ने बेच्ने यो नेचुरल ट्रेन्ड हो। हामी खास गरिकन इन्डियन एनर्जी एक्सचेन्जभित्र अथवा भारतीय बजारमा किनबेचको लागि भनेर गएको छौँ, हामी किन्न मात्र गएको छैनौँ बेच्न पनि गएको छौँ, खरिद बिक्री भइरहेको छ। केही ड्राई सिजनमा हाम्रो केही एनर्जी डिफिसियन्सी छ हाम्रो प्रडक्सन, तर स्लोली हामीले त्यसलाई अब ड्राई सिजनलाई पनि हामीले कोप गर्ने बेला भइसक्यो, भन्नुको मतलब हाम्रो डिमान्डलाई हाम्रो डोमेस्टिक के अरे प्रडक्सनले नै हाम्रो पुग्ने अवस्थामा हामी स्लोली जाँदैछौँ, टाइम लाग्ला, एकैचोटि त हुँदैन, होइन, तर हामीले लामो फड्को मार्दैछौँ। अब हामी त्यो धेरै लामो समय पनि छैन, ड्राई सिजनमा पनि हाम्रो देशको इलेक्ट्रिसिटीले नपुग्ने भन्ने छैन. हामी किन्नुहोस् हामीसँग त्यो ट्रिमेन्डस रिसोर्स छ. हाम्रो इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरूले धेरै ठुलो लगानी गरिराख्नु भएको छ. त्यस्तै नेपाल विद्युत प्राधिकरणले पनि हाई ड्याम प्रोजेक्टहरू, यो अब बुढी गण्डकीहरू भयो, दुधकोसीहरू होइन, सुदूरपश्चिममा हामीले लगानी पनि गरिरहेको छौँ. तर टाइम त लाग्छ, हाइड्रो पावर बनाउन समय लाग्छ. तर अब बिस्तारो हामी त्यो फेजमा छौँ. तर यो कन्ज्युमर कन्फिडेन्स चाहिँ अलिकता होइन, राज्यले अथवा त्यो चिजको चाहिँ विश्वास दिलाउन नसकेको चाहिँ पक्कै हो.
5: जस्तो त्यो विश्वासको कुरा गर्नुभयो, जुन अब वितरण प्रणालीमै पनि केही समस्या हुँदाखेरि चाहिँ पकाइरहेको बेलामा त्यहाँ पल्लाइन जाने, ढुक्क हुन नसक्ने अवस्था, त्यो त एउटा यथार्थ पनि त हो नि. फेरि
2: कहिले कहीँ त्यो हुन्छ, किनभने त्यसमा अब हामीले सठिक सूचनाको अभाव हुन्छ हाम्रो कन्ज्युमरहरूलाई. तर चार पाँच सात मिनट, दस मिनट इलेक्ट्रिसिटी जाने बित्तिकै हामीले एउटा प्याटर्नबाट अर्को प्याटर्नमा सिफ्ट हुनुपर्छ भन्ने पनि छैन. कहिलेकाहीँ तपाईँको एउटा मात्र सिलिन्डर हुँदाहुँदै ग्यास पक्नुहुँदा पक्नुहुँदै पनि त सकिन्छ नि, सकिँदैन भन्नुहोस् त, सकिन्छ नि. तर अब तपाईँले त्यसको लागि विकल्प छ भने पो तपाईँले गर्नुहुन्छ त. तर सबै मान्छेहरूको घरमा दुईटा तिनवटा सिलिन्डर त हुँदैन.
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई साथी प्रदीप बच्चालसँग कुरा गर्दै साँझपखमा एउटा विषय संक्षेपमा. सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता विवादबारे पुनः सुनवाई गर्ने भएको छ. प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले शेरबहादुर देउवा पक्षले दिएको पुनर्वलोकनको निवेदनमाथि अनुमति हुने निर्णय आज गरेको अदालतको वेबसाइटमा उल्लेख छ. यो सँगै गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्च अदालतको यसअघिको फैसलाबारे पुनः सुनवाई हुनेछ र अदालतले अन्तिम निर्णय दिनेछ. यसै महिनाको पहिलो हप्तातिर पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनर्वलोकनको माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै निवेदन दिएका थिए. अन्त्यमा नेपाल बाहिरको एउटा विषय. युक्रेनले रुसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि धेरै पटक आक्रमण गरेको र ब्ल्याक सीमा गस्ती गर्ने डुङ्गा तथा अरू जहाजहरूलाई पनि निशाना बनाएको जनाएको छ. युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको बस्नियेफ्ट, नोभोइल र स्लाभनियेफ्ट यानोस तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमण, मस्कोले युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेल आम्दानी सीमित गर्ने उद्देश्यले गरिएको बताएका छन्. पछिल्ला केही हप्तामा रुस र युक्रेन दुवैले ठुला सहर, ऊर्जा पूर्वाधार र भण्डारण केन्द्रहरूमाथि आक्रमण तीव्र बनाएका छन्. बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट.
3: युक्रेनको ड्रोन आक्रमणका कारण रुसको यारोस्लाभल सहरमाथि बाक्लो कालो धुवाको मुस्लो फैलिएको छ. यो सहरमा देशकै सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरूमध्ये एक रहेको छ. यारोस्लाभल क्षेत्रका गभर्नर मिखायु युभ्रायफले उनकै शब्दमा शत्रुको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको घटनापछि स्लाभनियेफ्ट यानोस प्रशोधन केन्द्रमा आगलागी भएको बताएका छन्। रुसले भने आफूले इन्धन, ऊर्जा र यातायात सम्बन्धी पूर्वाधारलाई लक्षित गरेको बताएको छ. युद्ध अन्त्य गर्न गरिएका मध्यस्थता प्रयासहरूले अहिलेसम्म कुनै ठोस सफलता हासिल गर्न सकेका छैनन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2022 फेब्रुअरी महिनामा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेका थिए. यसैबीच युक्रेनमा रुसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको विवरण आएका छन्। दक्षिणी सहर खेर्सनमा पूर्ण रूपमा विद्युत अवरुद्ध भएको विवरण आएका छन्। खार्किव क्षेत्रमा रेल स्टेशनमाथि भएको रुसी आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ.
0: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यहीँ सकिन्छ. भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौँ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
6: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले साउन 2 र 3 गते सञ्चालन भएको मौका परीक्षाको नतिजा आज राति सार्वजनिक गरेको हो। सार्वजनिक भएको नतिजामा 81.19% विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। परीक्षामा 71,310 जना सहभागी भएकामा 58,897 जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ। 3 जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ। सार्वजनिक परीक्षाफल सम्बन्धी जानकारी वेबसाइट एसएमएस सर्भिस र आईभीआर सर्भिसबाट पाउन सकिने बोर्डले जनाएको छ। नेपाली काँग्रेसकी सांसद सीता गुरूङले सरकारले राजनीतिक नियुक्ति खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट सार्वजनिक निकायमा नियुक्ति गर्ने भने पनि व्यवहारमा पालना नगरेको आरोप लगाउनु भएको छ। सिंहदरबारमा संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठकमा बोल्दै गुरूङ
1: सरकारले चाहिँ नि अनावश्यक राजनीतिक भागभण्डाद्वारा चाहिँ धेरै नियुक्ति भएको यो अगाडि भनेर 1500 बढी नियुक्तिहरूको खारेज गर्यो र मेरिटको बेसिसमा खुल्ला प्रतिस्पर्धाद्वारा चाहिँ राजनीतिक के अरे त्यहाँनिर चाहिँ पदपूर्ति गर्ने भनेर भनेको थियो। तर अहिले जताततैबाट चाहिँ नि तपाईँको कम्प्लेनहरू आइरहेको छ। पछिल्लो समयमा इन्टरभ्यू नै नसकिकन नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको भनेर त्यहाँ सम्बन्धित उम्मेदवारहरूले चाहिँ नि हामीलाई कम्प्लेन गर्नुभएको छ। त्यो विषयमा के हो म समिति मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। अब चाहिँ मेरिटको बेसिसमा योग्य सक्षम व्यक्तिहरू आएर चाहिँ नि संस्थाहरू हाँकेर ल त ठुलै ड्रास्टिक चेन्ज हुन्छ भन्ने त्यो अपेक्षा हामीले पनि गरेका थियौँ। तर अहिले दिनानुदिन राजनीतिक त्यो नियुक्तिहरू चाहिँ नि भागभण्डाकै आधारमा अझ भने आफन्तहरूलाई नै ल्याएर यसरी नियुक्ति गरिरहेको सुन्दा चाहिँ मलाई दुःख लागेको छ।
0: त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएको 2 महिना बितिसक्दा समेत रेक्टर र रजिस्ट्रार नियुक्त हुन नसक्दा कार्यकारी परिषदको काम र बजेट पारित प्रक्रिया प्रभावित भएको भन्दै उहाँले सरकारको ध्यान आकर्षण गराउनुभयो। कतिपय विश्वविद्यालयका नियुक्ति प्रक्रियामा समेत सरकारले कानून मिचेको उहाँको आरोप छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा हालसम्म सरकारी आँखा अस्पताल नै नरहेकाले कोशीमा खोल्ने गरी काम अघि बढाइएको बताउनु भएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री मेहता
2: यो ठाउँमा आइसक्दा बल्ल मैले थाहा पाएँ कि हाम्रो माथतको कुनै आँखा अस्पतालै छैन भनेर। सो त्यसको लागि हामीले प्रायोरिटी गर्दै कोशीबाट नै किन स्टार्ट नगर्ने भनेर कोशी अस्पताललाई प्रायोरिटी गरेर यसै पालि हामीले आँखा अस्पताल हाम्रो आफ्नै हुनुपर्छ भनेर भर्खरै अतिक्रमण भएको जग्गाहरू जे जति थियो त्यो सबै हामीले चाहिँ आफ्नैमा लिइसकेर अहिले वार्डिङ भइरहेछ र आँखा अस्पतालको लागि प्रपोजल पनि हामीले रेडी गर्न लाएका छौँ त्यहाँको मेसुलाई र उहाँले भनेअनुसार चाँडै नै हामी अलरेडी सर्भिसेस चाहिँ स्टार्ट भएको छ। अब आफ्नै आँखा अस्पताल हाम्रो त्यहीँबाट स्टार्ट हुन्छ जसरी हजुरले भन्नुभयो विराटनगर भनेको हब हो मेरो एरिया पनि त्यही भएकोले गर्दाखेरि मलाई अलिकति बढी जानकारी छ।
0: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरीश कुमार सिंहले राज्यले सुरक्षा निकायको संख्या वृद्धिलाई प्राथमिकता दिए पनि शिक्षा स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै आलोचना गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सिंह
3: एकातिर माओवादी जन देखाएर 45,000 आर्मीलाई 1,00,000 पुर्यायो सशस्त्र क्रिएट गरियो र त्यसपछि पुलिसलाई पनि थप्दै गयो तर शिक्षाको दरबन्दी थप्दिनन्। जुन देशको शिक्षा नाश गर्ने स्वास्थ्य नाश गर्ने इन्फ्रास्ट्रक्चर नाश गर्ने त्यसको विधेयक आउँदैन। शिक्षा कसरी बनाउने साइन्स एन्ड टेक्नोलोजी कसरी बनाउने रेल राष्ट्रियता मेरो त द्वन्द निम्ति आउने र यो कमजोर मानिसलाई मधेसीलाई जनजातिलाई जनतालाई बुट बजार्नको लागि यो बनाउनु खोजेको। मधेसमा कहिले पनि वाटर कानुन चलेको मैले याद छैन मेरो 56 वर्षको उमेर छ। त्यहाँ मधेस आन्दोलन होस् त्यहाँ थर्मोट आन्दोलन होस् चाहे अन्य आन्दोलन होस् तर गोली सधैँ चल्या छ। अहिले पनि म राज्य व्यवस्था समिति मान गर्छु कि सुरक्षाको बैठक यहाँ डाकियोस् किन त्यत्रो सशस्त्र प्रावधान किन छ कहीँ पनि सशस्त्र 1 इन्च जमिनको रक्षा गरेर छैन तर सीमा सुरक्षाको नाममा सबै मधेसमा जारिएको छ। म क्लियर भन्छु सरकारको नियतमा खोट छ।
0: महिला बालबालिका मन्त्री सीता बादीले महिलाको सुरक्षालाई सुनिश्चित गर्न ब्लू बस सेवा सञ्चालनमा ल्याइएको बताउनु भएको छ। राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादी
4: महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गर्नु महिला र पुरुष बीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति होइन। सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार असुरक्षा भीडभाड तथा आगमन सम्बन्धी व्यवहारिक कठिनाईलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ब्लू बस सेवा अगाडि बढाइएको हो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सरकारी कार्यालयका 8,000 बढी कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको छ। प्रधानमन्त्री कार्यालयले सरकार गठन भएता 853 सरकारी कार्यालयको अनुगमन गरी आचार संहिता पालना नगर्ने 8,830 कारवाही सिफारिस गरिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनलाई तीव्र बनाएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार केन्द्रलाई थप अधिकार सम्पन्न बनाउन सतर्कता ऐन तर्जुमा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। आगामी दिनमा प्रविधिको प्रयोग बढाउँदै प्रदेश, जिल्ला र स्थानीय तहसम्मै सतर्कता अधिकृतको व्यवस्था गरिनेछ। नेपाल औषधि लिमिटेड 25 वर्षपछि नाफामा फर्किएको छ। विक्रम सम्बत 2058 12 करोडको औषधि बेचेको संस्था त्यसै त निरन्तर ओह्रालो लाग्दै 10 वर्ष यता बन्दको अवस्थामा पुगेको थियो। आर्थिक वर्ष 81-82 10 करोडभन्दा बढी घाटामा रहेको संस्था त्यसको एक वर्षपछि गएको वर्ष 3 करोड नाफा आर्जन गर्न सफल भएको संस्थानका महाप्रबन्धक कैलाश कुमार पनेरुले जानकारी दिनुभएको छ। संस्थानले गत वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस मापदण्ड प्राप्त गरेको थियो। 3 वर्ष अघिसम्म लिमिटेडका कर्मचारीले 4 महिना उद्धारमा काम गर्नु परेको थियो। महाप्रबन्धक पनेरुका अनुसार अहिले संस्थाले विभिन्न 11 प्रकारका औषधि उत्पादन गरिरहेको छ। 2 महिनाभित्र मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, आयरन, जुकाको औषधि तथा एजिथ्रोमाइसिन लगायत सरकारले निशुल्क वितरण गर्ने अत्यावश्यक औषधि उत्पादन गरी बजारमा ल्याउने तयारी भइरहेको छ। सुनसरीको कप्तानगञ्जमा हिंसात्मक घटना भएको 11 दिन बितिसक्दा पनि स्थानीयको जनजीवन पूर्ण रूपमा सामान्य हुन सकेको छैन। ध्रुव भट्टराईको रिपोर्ट।
1: केही दिन अघिसम्म मानिसको भिडभाडले भरिने सुनसरीको कप्तानगञ्ज बजार अहिले सुनसान छ। अधिकांश पसलहरू बन्द छन्। सडकमा मानिसहरूको आवाजात निकै कम देखिन्छ। बजार खुले पनि स्थानीयको मनबाट डर र त्रास भने अझै हट्न सकेको छैन। 12 दिनपछि अनमोल कुमारी मण्डलले आफ्नो चिया नस्ताको पसल त खोलिन्, तर ग्राहक छैनन्, व्यापार ठप्पै जस्तो छ। उनको एउटै आशा छ, फेरि कुनै दिन पुरानो चहल फल फर्किनेछ। स्थानीय अनमोल कुमारी मण्डल:
2: अहिले धेरै फरक छ के, पहिला त धेरै चल्दै थियो पसल पनि, कलिका सलिका पनि खुल्दै थियो त राम्रै चल्दै थियो। अहिले मान्छे डराउँछ आउनको लागि, मुस्लिम पनि आउँदैन केही, सबैलाई डर लाग्छ। अनि
1: हाडौरी व्यवसायी अनवर हुसेन अन्सारी आफ्नो जलेको पसलको भग्नावशेष हटाउँदैछन्। वैदेशी रोजगारीका क्रममा कतारमा वर्षौ पसिना बगाएर कमाएको पैसा गाउँमै लगानी गर्ने सपना उनले देखेका थिए, तर केही घण्टामै त्यो सपना आगोले खरानी बनाइदियो। 1 करोड रुपियाँ भन्दा बढी ऋणको बोझ बोकेका अनवरका लागि आर्थिक क्षति भन्दा पनि ठूलो पीडा आफ्नै परिवारको ज्यान जोगाउनु परेको त्यो भयावह क्षण बनेको छ। अहिले उनी फेरि शून्यबाट जीवन सुरु गर्ने संघर्षमा छन्। व्यवसायी अनवर हुसेन अन्सारी:
3: मलाई त डर लाग्दैछ, अब यस्तो ठूलो घटनापछि अब घरमा 5 जनालाई थुनेर बाहिरबाट आगो लगाइदियो भने
1: तर्फ जाने सडकमा अहिले पनि टेन्ट टाँगिएका छन्। केही स्थानमा सडक अवरुद्ध छन्। स्थानीयहरू एउटै माग सहित आन्दोलनमा छन्, मृतकलाई न्याय देऊ। यही आन्दोलन स्थल नजिकै रहेको घरमा 21 वर्षीय रविन्द्र मेहताको परिवार गहिरो शोकमा डुबेको छ। रविन्द्र अब कहिल्यै घर फर्कने छैनन्। आमा बिमला मेहता छोराको वियोग सहन नसकेर पटक पटक बियोस भइरहेकी छिन्। बुवा विजय कुमार मेहता निशब्द छन्। बहिनी प्रीति अझै पनि आफ्ना दाई अब नरहने यथार्थ स्वीकार गर्न सकिरहेकी छैनन्। परिवारको एकमात्र छोरा गुमेपछि उनीहरूको भविष्य अन्यलमा परेको छ।
0: सर्वोच्च अदालतले जगदम्बा कुमारी राणा, जगदम्बा रानीको हदबन्दी भन्दा बढी 18 रोपनी जग्गा जफतको मागसहित सरकारले गरेको पुनरावलोकनमा सुनवाई अघि बढाउने भएको छ। वरिष्ठ पत्रकार कनकमणि दीक्षित र कुन्द दीक्षित परिवारले दिएको रिटमा सर्वोच्चको संयुक्त इजलासले सरकारको विपक्षमा फैसला गरेको थियो। यो प्रकरणमा सरकारको माग बमोजिम पुनः प्रारम्भदेखि नै सर्वोच्चमा सुनवाई सुरु हुने भएको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षको अवरोधका कारण पक्की तटबन्ध निर्माणको काम रोकिएपछि स्थानीय आफैले जुटेर अस्थायी तटबन्ध बनाउन थालेका छन्।
4: वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेर बस्ती नै डुबान र कटानको उच्च जोखिममा परेपछि गाउँ जोगाउन सुस्तावासी आफै मैदानमा उत्रिएका हुन्। राज्यको उपस्थिति र पक्की तटबन्ध निर्माणमा ढिलाइ भएपछि स्थानीयले जनश्रमदान र आफ्नै स्रोत साधन प्रयोग गरी कामलाई तीव्रता दिएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनु भएको छ।

0: रुकुम पश्चिमको आठ पिसकोट दुग्ध सहकारी संस्थालाई गैर कानुनी हानि पुर्याएको अभियोगमा एघारजना विरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ पिसकोट नगरपालिकाका प्रमुख सहित एघारजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता सुरेश नेपालले उल्लेख गर्नुभएको छ। स्थानीय जनक पटालाले आठ पिसकोट दुग्ध सहकारीका नाममा डेयरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रुपियाँ प्राप्त गरे पनि दुई वर्षसम्म डेयरी सञ्चालन नगरेको पाइएको छ। अनुदान प्राप्त गर्ने योग्यता नपुगेको संस्थासँग सम्झौता गरी चिस्यान केन्द्र निर्माणका लागि 91,17,000 रुपियाँ अनुदान दिएको आयोगको आरोप छ। सहकारीलाई थप 80,23,000 रुपियाँ बराबरको मिल्क ट्याङ्कर र दुईवटा सिङ्गल क्याब गाडी उपलब्ध गराइएको थियो। सवारी साधन समेत प्रयोगविहीन अवस्थामा रहेको नेपाल सरकार, कर्णाली प्रदेश सरकार र आठ पिसकोट नगरपालिकाको अनुदानको दुरुपयोग भएको आयोगको निष्कर्ष छ। आयोगले आठ पिसकोट नगरपालिका नगर प्रमुख रवि केसी र प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह विरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूमाथि 80,23,000 रुपियाँ बिगो दावी गरिएको छ। उनीहरूलाई कैद, जरिवाना, बिगो असुल र सार्वजनिक पदमा रहेका व्यक्तिका हकमा थप सजायको माग गरिएको आयोगले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले साउन दुई र तीन गते सञ्चालन गरेको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार 81.19% विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। परीक्षामा 71,310 सहभागी भएका छन्। कङ्ग्रेसकी सांसद सीता गुरुङले सरकारको राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिस्पर्धाबाट सार्वजनिक निकायमा नियुक्ति गर्ने व्यवहारमा पालना नभएको आरोप लगाउनु भएको छ। सङ्घीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समिति बैठकमा गुरुङ
1: त अब चाहिँ मेरिटको बेसिसमा योग्य सक्षम व्यक्तिहरू आएर चाहिँ नि संस्थाहरू हाँकेर ल नि त ठुलै ड्रास्टिक चेन्ज हुन्छ भन्ने त्यो अपेक्षा हामीले पनि गरेका थियौँ। तर अहिले दिनानुदिन राजनीतिक त्यो नियुक्तिहरू चाहिँ नि भागभन्डाकै आधारमा अझ भने आफन्तहरूलाई नै ल्याएर यसरी नियुक्ति गरिरहेको सुन्दा चाहिँ मलाई दुःख लागेको छ।
0: गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको हत्या सम्बन्धी विषयमा सदनमा प्रश्न नउठाउन चेतावनी दिनुभएको छ। राष्ट्रिय सभा बैठकमा सांसदहरूले प्रश्न उठाएपछि गुरुङले उल्टै प्रतिप्रश्न गरेर जवाब दिन अस्वीकार गर्नुभएको हो। नेकपा सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्न र गृहमन्त्रीको जवाब।
2: कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडी भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? यो राज्य संयन्त्रको असक्षमता हो कि कारवाही गर्न नचाहेको उदासीनता हो? सरकारले कहिलेसम्म न्याय दिलाउँछ?
3: यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नु भएको यो? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म माननज्यूलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरमबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदै तपाईँलाई मजा आउँछ होला त? तपाईँलाई
0: जापानको हिरोसिमामा आणविक बम आक्रमण भएको 80 वर्ष पूरा भएको छ।
4: सन् 1945 अगस्त 6 तारिक बिहान 8:15 अमेरिकी सेनाले जापानको हिरोसिमा शहरमा पहिलो पटक परमाणु बम लिटिल बोय प्रहार गर्यो। केही क्षणमै यो बमले शहरलाई खण्डहरमा परिणत गर्यो। करिब 1.5 लाख मानिसको मृत्यु भयो भने हजारौं घाइते र अङ्गभङ्ग भएका थिए। तीन दिनपछि अगस्त 9 नागासाकी शहरमा दोस्रो परमाणु बम फ्याटम्यान प्रहार गरियो, जसले 74,000 भन्दा बढी नागरिकको ज्यान लियो। यी दुई बम प्रहारका कारण विश्वयुद्ध दोस्रो अन्तिम चरणमा पुग्यो र जापानले अगस्त 14 आत्मसमर्पण गर्यो। हिरोसिमा र नागासाकीमा प्रयोग भएका बमहरूमा 15,000 टन विस्फोटक शक्ति रहेको बताइएको छ, जसले 1,500 वर्ग किलोमिटर क्षेत्रमा विनाश मच्चायो। विस्फोट र विकिरणको प्रभाव लामो समयसम्म रह्यो, जसले स्वास्थ्य समस्याहरू र कुपोषण निम्त्यायो। ती क्षेत्रमा धेरै मानिसहरूले कम उमेरमै ज्यान गुमाए। परमाणु बम प्रहारपछि जापानका यी दुई शहरहरूमा घाइतेहरूको उपचार, संरचनाको पुनर्निर्माण र मृतकको स्मरणार्थ संग्रहालयहरू स्थापना गरिएका छन्।
0: बेलायतको आर्मी ट्रेनिङ कलेजमा यौन दुर्व्यवहारबारे स्वतन्त्र छानबिनको माग उठेको छ। तालिम गरिरहेका 4 महिलाले हुजुरी दिएपछि माग गरिएको हो। आर्मी फाउन्डेसन कलेज ह्यारोगेटमा घटना भएको बीबीसीले उल्लेख गरेको छ। सेनाले आरोप अत्यन्त गम्भीर भएको जनाएको छ। सेनामा सेवा गर्दा दुर्व्यवहार भोगेको बारे किताब लेखेकी गेमा मोर्गान
5: Yes, BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश टेक प्रसाद टुङ्गानाको एकल इजलासले निवेदकको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै आदेश दिएको हो। स्मार्ट टेलिकम प्रणालीको सेयर लिलाम सम्बन्धी प्रक्रियामा अनुसन्धानका नाममा आफूहरूलाई पक्राउ गर्ने तयारी भएको उल्लेख गर्दै निवेदन दिइएको थियो। सर्वोच्चले तत्काल पक्राउ गर्नुपर्ने वा नपर्ने विषयमा दुवै पक्षको सुनवाई आवश्यक देखिएको जनाएको छ। अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्न निवेदक र विपक्षी दुवै पक्षलाई यही साउन 28 गते छलफलका लागि उपस्थित हुन आदेश दिएको छ। काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा फेरि सुनवाई हुने भएको छ। सर्वोच्च अदालतले मुद्दाको सुनवाईका लागि अनुमति दिएको हो। प्रधान न्यायाधीश मनोज शर्मा र प्रधान न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकन निवेदनमा सुनवाईको अनुमति दिएको अदालतले जनाएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय विरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो। मुख्य राजमार्ग बन्द भएको इलाममा वैकल्पिक सड़कका डाइभर्सन समेत बाढीले बगाएर आवतजावत ठप्प भएपछि जनजीवन प्रभावित भएको छ। प्रेम अधिकारीको रिपोर्ट।
1: इलाम पाँचथर ताप्लेजुङ जोड्ने एकमात्र मेची राजमार्गको माइकोला राजद्वारी सड़क खण्ड पहिरो झरेर बन्द भएको एक महिना पुगिसकेको छ। सो सड़क बन्द भएर बेलासे सड़क र सिमलगुलाई कच्ची सड़क सञ्चालनमा रहे पनि बेलासे र सिमलगुलाईको डाइभर्सन बाढीले बगाएपछि यी जिल्लामा यातायात सेवा ठप्प बन्दा जनजीवन प्रभावित बनेको हो। झापाबाट माइकोलासम्म पुगेका सवारी खोलाबुहारी र ताप्लेजुङ पाँचथर तथा इलामको पश्चिमी क्षेत्रका सवारी माइकोला पारिने रोकिन्छन्। बीच बाटोमा पैदल पर्छ। बिरामी अशक्त र ढुवानीका साधनलाई सबैभन्दा बढी सकस अहिले भएको छ। पैदल यात्री मनिष बस्नेत,
2: अब नहिँडे पनि उपाय छैन, सम्भवतः अब अलिकति यो बाटोलाई टाइम लाग्ने भए तापनि यात्रुहरूको अलिकति अवस्थालाई मध्यनजर गरेर सिमलगोलाईको बाटोलाई चाहिँ अलिकति छिटो खोलाइदिन पाए चाहिँ कम्ती आउने यात्रु घुमेर भए पनि सहज तरिकाले चाहिँ सदरमुकामसम्म
1: डिभिजन सड़क कार्यालय सहितका सरकारवाला निकायले वैकल्पिक सड़कमा ध्यान नदिँदा यी तीन जिल्लामा खाद्यान्न, ग्यास, पेट्रोल, डिजेलको चरम अभाव हुनका साथै अभावसँगै महँगी समेत बढेको पाइएको छ। स्थानीय व्यवसायी मदन श्रेष्ठ,
3: ढुवानीमा समस्या भएर चाहिँ भाडा महँगो परिसके पछाडि त्यो चाहिँ भाडा मात्रै ढुवानी बढेको त्यस्तो समस्या भएको र यो बाटो सञ्चालनमा
1: सड़क बन्द भएपछि यी जिल्लाको पर्यटन क्षेत्र सुनसान बन्दा 100 बढी होटल बन्द भइसकेका छन्। डिभिजन सड़क कार्यालयले वैकल्पिक सड़क बनाउनुको सट्टा माइखोला सड़क नै मर्मत गर्ने काम गरिरहेको छ। डिभिजन सड़क कार्यालयका इन्जिनियर आकाश श्रेष्ठ,
4: अवरुद्ध रहेको मेची राजमार्गको राजदली क्षेत्रमा आरसीसीवल तथा गेमिङ वालको निर्माणको काम तीव्र रूपमा भइरहेको छ र यो वालको निर्माण कार्य सम्पन्न हुने बित्तिकै फर्स्ट लुकमा पनि फिलिङ गर्ने पश्चात करिब एक हप्ता समय पश्चात यातायात सुचारू हुने आन्दोलन गरेका छौँ।
0: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा भएको जनाएको छ।
5: आज विभागले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई उपहार छनौट विधि र प्रणालीबारे जानकारी समेत गराएको छ। यस क्रममा विभागका प्राविधिकहरूले नमूना उपहार छनौट विधि अर्थमन्त्री वाग्ले समक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक एवं सहसचिव डाक्टर भीष्म कुमार भूषालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम भोलि घोषणा गर्नेछ। भूषालका अनुसार यही साउन 1-15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल प्रविष्ट गरेका उपभोक्ताका लागि भोलि उपहार घोषणा गर्न लागि हो। साउन 1-15 गतेसम्मको हरेक दिनको कारोबारका आधारमा 15 कर कटी गरेर 1,00,000 नगद उपहार पाउनेछन्। त्यस्तै साउन 1-15 गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा हुनेछ।
0: बेलायतको फुटबल संघले फिफा अध्यक्षमा ज्यानी इन्फान्टिनोलाई पुनः निर्वाचनमा समर्थन नगर्ने पत्र पठाएको छ। युरोपेली फुटबल संघ युएफएले पनि इन्फान्टिनोले पद नछाडी विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको छ। अध्यक्ष इन्फान्टिनोले विश्वकप समेत आयोजनामा निजी हिस्सेदारी ल्याउने प्रस्तावमा विवादमा परेपछि फिर्ता लिनुभएको थियो। युएफएका पूर्व प्रमुख कार्यकारी अधिकृत लार्स क्रिस्टर ओल्सनले दुवै संस्थाले दबाव बढाउने बताउनु भएको छ।
6: Check for that friends.
7: Yo,
0: cover.
7: Namaskar. Good morning, dear.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: सरकारी कार्यालयका 8,000 बढी कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको छ। प्रधानमन्त्री कार्यालयले सरकार गठन भएता 853 सरकारी कार्यालयको अनुगमन गरी आचार संहिता पालना नगर्ने 8,830 कारवाही सिफारिस गरिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनलाई तीव्र बनाएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार केन्द्रलाई थप अधिकार सम्पन्न बनाउन सतर्कता ऐन तर्जुमा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। आगामी दिनमा प्रविधिको प्रयोग बढाउँदै प्रदेश, जिल्ला र स्थानीय तहसम्मै सतर्कता अधिकृतको व्यवस्था गरिनेछ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ 17 ठैटीमा रहेको एभरेस्ट मार्ट स्टोरलाई 2,00,000 बराबरको जरिवाना गरेको छ। तोकेभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कारवाही गरेको जनाएको छ। यस्तै ग्रीष्मा इन्टरप्राइजेसलाई व्यवसायसँग सम्बन्धित कागजातले विभागमा उपस्थित हुन निर्देशन दिएको छ। साउन 1 गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको बिक्रीको विवरण, खरिद बिक्री बिल समेत लिएर 3 दिनभित्र उपस्थित हुन भनिएको छ। सुनसरीको कप्तानगंजमा हिंसात्मक घटना भएको 11 दिन बितिसक्दा पनि स्थानीयको जनजीवन पूर्ण रूपमा सामान्य हुन सकेको छैन। ध्रुव भट्टराईको रिपोर्ट।
1: केही दिन अघिसम्म मानिसको भिडभाडले भरिने सुनसरीको कप्तानगंज बजार अहिले सुनसान छ। अधिकांश पसलहरू बन्द छन्। सडकमा मानिसहरूको आवाजात निकै कम देखिन्छ। बजार खुले पनि स्थानीयको मनबाट डर र त्रास भने अझै हट्न सकेको छैन। 12 दिनपछि अनमोल कुमारी मण्डलले आफ्नो चिया नस्ताको पसल त खोलिन्, तर ग्राहक छैनन्, व्यापार ठप्पै जस्तो छ। उनको एउटै आशा छ, फेरि कुनै दिन पुरानो चहल फल फर्किनेछ। स्थानीय अनमोल कुमारी मण्डल:
2: अहिले धेरै फरक छ के, पहिला त धेरै चल्दै थियो पसल पनि, पालिका सालिका पनि खुल्दै थियो त राम्रै चल्दै थियो। अहिले मान्छे डराउँछ आउनको लागि, मुस्लिम पनि आउँदैन केही, सबैलाई डर लाग्छ। अनि
1: हाडौरी व्यवसायी अनवर हुसेन अन्सारी आफ्नो जलेको पसलको भग्नावशेष हटाउँदैछन्। वैदेशी रोजगारीका क्रममा कतारमा वर्षौं पसिना बगाएर कमाएको पैसा गाउँमै लगानी गर्ने सपना उनले देखेका थिए, तर केही घण्टामै त्यो सपना आगोले खरानी बनाइदियो। 1 करोड रुपियाँ भन्दा बढी ऋणको बोझ बोकेका अनवरका लागि आर्थिक क्षति भन्दा पनि ठूलो पीडा आफ्नै परिवारको ज्यान जोगाउनु परेको त्यो भयावह क्षण बनेको छ। अहिले उनी फेरि शून्यबाट जीवन सुरु गर्ने संघर्षमा छन्। व्यवसायी अनवर हुसेन अन्सारी:
3: मलाई त डर लाग्दैछ, अब यस्तो ठूलो घटनापछि अब घरमा 5 जनालाई थुनेर बाहिरबाट आगो लगाइदियो भने
1: तानगंजतर्फ जाने सडकमा अहिले पनि टेन्ट टाँगिएका छन्। केही स्थानमा सडक अवरुद्ध छन्। स्थानीयहरू एउटै माग सहित आन्दोलनमा छन्, मृतकलाई न्याय देऊ। यही आन्दोलन स्थल नजिकै रहेको घरमा 21 वर्षीय रविन्द्र मेहताको परिवार गहिरो शोकमा डुबेको छ। रविन्द्र अब कहिल्यै घर फर्कने छैनन्। आमा बिमला मेहता छोराको वियोग सहन नसकेर पटक पटक बियोस भइरहेकी छिन्। बुवा विजय कुमार मेहता निशब्द छन्। बहिनी प्रीति अझै पनि आफ्ना दाई अब नरहने यथार्थ स्वीकार गर्न सकिरहेकी छैनन्। परिवारको एकमात्र छोरा गुमेपछि उनीहरूको भविष्य अन्यलमा परेको छ। साउन 10 गते सुरु भएको विवादले कप्तानगंजमा 3 जनाको ज्यान लियो। त्यस यता 2 समुदाय बीचको सम्बन्धमा गहिरो दरार देखिएको स्थानीय बताउँछन्। अहिले पनि एक समुदायका मानिस अर्को समुदायलाई देख्दा असहज र त्रसित हुने अवस्था रहेको उनीहरूको गुनासो छ। अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन पनि स्थानीयहरू डराइरहेका छन्।
0: पश्चिमी नवलपरासीको सुस्थामा भारतीय पक्षको अवरोधका कारण पक्की तटबन्ध निर्माणको काम रोकिएपछि स्थानीयले आफै जुटेर अस्थायी तटबन्ध बनाउन थालेका छन्।
4: वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेर बस्ती नै डुबान र कटानको उच्च जोखिममा परेपछि गाउँ जोगाउन सुस्तावासी आफै मैदानमा उत्रिएका हुन्। राज्यको उपस्थिति र पक्की तटबन्ध निर्माणमा ढिलाइ भएपछि स्थानीयले जनश्रमदान र आफ्नै स्रोत साधन प्रयोग गरी कामलाई तीव्रता दिएको सुस्ता बचाओ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनु भएको छ। उहाँका अनुसार पक्की तटबन्धका लागि ठेक्का प्रक्रिया पूरा भए पनि भारतीय पक्षले काम गर्न नदिएपछि बाध्य भएर स्थानीय आफै सडकमा आउनु परेको हो।
0: बाँकेमा मुस्लिम समुदायको चहल्लम पर्व सकिएको छ। कर्बलाका शहीदको सम्झना स्वरूप मोहर्रमको 40 दिनपछि मनाउने चहल्लम पर्वमा बुधबार राति ताजिया राखिएको छ।
5: Your PFBS, Gorkha Radio.

0: Business Gorkha Radio हो
1: सैन्य समुदाय मा
0: रिलायन भरी
1: on air
0: app मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: play BFBS
0: यो BFBS Gorkha Radio हो
1: Gorkha

0: प्रतिनिधि सभामा पाँचवटा विधेयकको प्रक्रिया अघि बढ्ने भएको छ। संघीय संसद सचिवालयले आज शुक्रबार नेपाल विशेष सेवा ऐन संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सम्बन्धी विधेयक अगाडि बढ्ने जनाएको छ। सचिवालयका महासचिव पदम प्रसाद पाण्डेका अनुसार खानी तथा खनिज पदार्थ विधेयक, मानव पेशपिकन तथा अवसर प्रसार नियन्त्रण विधेयक र राहदानी विधेयक पनि प्रस्तुत हुनेछन्। ती विधेयक सम्बन्धित मन्त्रीहरूले छुट्टा छुट्टै प्रस्तुत गर्ने भनिएको छ। काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा फेरि सुनवाई हुने भएको छ। सर्वोच्च अदालतले मुद्दाको सुनवाईका लागि अनुमति दिएको हो। प्रधान न्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकन निवेदनमा सुनवाईको अनुमति दिएको अदालतले जनाएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय विरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो। मुख्य राजमार्ग बन्द भएको इलाममा वैकल्पिक सडकका डाइभर्सन समेत बाढीले बगाएर आवतजावत ठप्प भएपछि जनजीवन प्रभावित भएको छ। प्रेम अधिकारीको रिपोर्ट।
1: इलाम पाँचथर ताप्लेजुङ जोड्ने एकमात्र मेची राजमार्गको माइकोला राजद्वारी सड़क खण्ड पहिरो झरेर बन्द भएको एक महिना पुगिसकेको छ। सो सड़क बन्द भएर बेलासे सड़क र सिमलकुलाई कच्ची सड़क सञ्चालनमा रहे पनि बेलासे र सिमलकुलाईको डाइभर्सन बाढीले बगाएपछि यी जिल्लामा यातायात सेवा ठप्प बन्दा जनजीवन प्रभावित बनेको हो। झापाबाट माइकोलासम्म पुगेका सवारी खोलाबुवारी र ताप्लेजुङ पाँचथर तथा इलामको पश्चिमी क्षेत्रका सवारी माइकोला पारिने रोकिन्छन्। बीच बाटोमा पैदल पर्छ। बिरामी अशक्त र ढुवानीका साधनलाई सबैभन्दा बढी सकस अहिले भएको छ। पैदल यात्री मनिष बस्नेत,
2: अब नहिँडे पनि उपाय छैन सम्भवतः, अब अलिकति यो बाटोलाई टाइम लाग्ने भए तापनि यात्रुहरूको अलिकति अवस्थालाई मध्यनजर गरेर सिमलगोलाईको बाटोलाई चाहिँ अलिकति छिटो ल्याइदिन पाए चाहिँ कम्ती आउने, यात्रु घुमेर भए पनि सहज तरिकाले चाहिँ सदरमुकामसम्म
1: डिभिजन सड़क कार्यालय सहितका सरकारवाला निकायले वैकल्पिक सड़कमा ध्यान नदिँदा यी तीन जिल्लामा खाद्यान्न, ग्यास, पेट्रोल, डिजेलको चरम अभाव हुनका साथै अभावसँगै महँगी समेत बढेको पाइएको छ। स्थानीय व्यवसायी मदन श्रेष्ठ,
3: ढुवानीमा समस्या भएर चाहिँ भाडा महँगो परिसके पछाडि त्यो चाहिँ भाडा मात्रै ढुवानी बढेर त्यस्तो समस्या भएको हो र यो बाटो सञ्चालनमा
1: सड़क बन्द भएपछि यी जिल्लाको पर्यटन क्षेत्र सुनसान बन्दा 100 बढी होटल बन्द भइसकेका छन्। डिभिजन सड़क कार्यालयले वैकल्पिक सड़क बनाउनुको सट्टा माइखोला सड़क नै मर्मत गर्ने काम गरिरहेको छ। डिभिजन सड़क कार्यालयका इन्जिनियर आकाश श्रेष्ठ,
0: अब खबर फटाफट।
4: ग्यासको कृत्रिम अभाव र कालोबजारी भएको देखेमा सूचना दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रह। ग्यासको समस्या परेमा 98511673 फोन गर्न आह्वान। यातायात व्यवस्था कार्यालय धनुषाले वर्ष दिनमा 57,15,00,000 राजस्व उठायो। यो अवधिमा 17,000 मोटरसाइकल, 187 बस ट्रक, 1,900 टेम्पो र विद्युतीय रिक्सा, 1,000 ट्र्याक्टर सहित 21,300 नयाँ सवारी दर्ता, 13,300 जनालाई चालक अनुमति पत्र वितरण। धनुषा जिल्ला अदालतमा अघिल्लो वर्ष सरेर आएका 4,200 सहित गएको वर्ष दिनमा 9,900 मुद्दाका चाङ, अझै 5,000 मुद्दाको छिनोफानो हुन बाँकी। 2,500 मेगावाट बिजुली प्रवाहका लागि बझाङ बनलेक प्रसारण लाइन निर्माण हुने। 60 किलोमिटर लामो प्रसारण लाइनमा 61 मिटर अग्ला 143 डबल सर्किट टावर बनाइने। काठमाडौँ गुहेश्वरीको ढल प्रशोधन केन्द्रमा दैनिक 3,24,00,000 लिटर ढल प्रशोधन हुँदै सल्लाघारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमान घाटमा पनि ढल प्रशोधन केन्द्र निर्माण गरिँदै। र गएको वर्ष दिनमा राउटे समुदायका 3 सदस्यको मृत्यु, अब लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या 132 झर्यो।
0: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले 7% आर्थिक वृद्धिका लागि निजी क्षेत्र निर्णायक हुने बताउनु भएको छ। राष्ट्रिय विकास समस्या समाधान समिति बैठकको पूर्व तयारी कार्यक्रममा डाक्टर भट्टले वास्तविक क्षेत्रका क्रियाकलापमा निजी क्षेत्रको भूमिका विस्तार हुनुपर्नेमा जोड दिनुभएको छ। कार्यक्रममा 100 बिलियन अमेरिकी डलरको अर्थतन्त्र निर्माणका लक्ष्य हासिल गर्न सरकारका पर्ने नीतिगत तथा कानुनी सुधार लगायतका विषयमा छलफल भएको थियो।

0: समाजमा फौजी तालिम दिने प्रस्ताव सहित विधेयक आएको भन्दै सांसदले कडा आपत्ति जनाएका छन्। राष्ट्रिय सेवा दल विधेयकमाथिको छलफलमा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य डाक्टर अमरेश कुमार सिंहले सरकारको आलोचना गर्नुभएको छ।
1: भर्ती गर्नुभयो आफ्नो मान्छेलाई सल्लाहकार भनेर चाहे पिए भनेर त्यो त्यो त्यो रोजगारी भएन। सरकारले जुन फ्री कमिसनबाट कति अध्ययन नियुक्ति गर्यो त्यो इम्प्लोइमेन्ट तपाईँको जिडिपी कति इकोनोमी कति चलायमा तपाईँले देशै नाश गरिराख्नुभएको छ। यो कुराले कहीँ पुग्दैन। यो मिलिटराइज गर्ने कुरा म मान्दिनँ किनकि सोसाइटीको कुरा मिलिटराइजेसन डेन्जर हुन्छ। एकचोटि सोसाइटी मिलिटराइज हुन्छ तपाईँले हेर्नुहुन्छ भने इन्डियाको पन्जाबमा गएर एकचोटि खाद्यान्न क्रम मिलिटराइज भएछ अहिले पनि त्यहाँ समस्या भएको भएछ।
0: विगतका सत्ताधारी नेताहरूबाट अहिलेका नयाँ नेताहरूले सिक्न नसकेकोमा सिंहले दुःख मान्नु भएको छ।
1: संजोगले यस्तै कुरा गर्दाखेरि पार्टीबाट निकालिएर पनि जितेर आएको स्वतन्त्रबाट पनि जितेर आएको त्यो बेला पनि लाग्थ्यो कि त्यो बेलाको पार्टी स्वाद हामीलाई कि हामी नै राजा हो हामी जे चाहन्छौँ त्यसलाई बनाउन सक्छौँ आफै भागेर देश छोड्नुपर्ने अवस्था आयो। त्यस्तै अहिलेको पनि राजाहरूले त्यही लाग्छ हामी जे गर्छौँ त्यही देश हुन्छ त्यो हुनेवाला छैन।
0: भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। एकपटकमा 3 करोडभन्दा बढी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी वा संस्थाले अनिवार्य इजाजत पत्र लिनुपर्ने विभागले जनाएको हो। एकपटकमा 5 करोडसम्मको कारोबार गर्ने फर्म कम्पनी वा संस्थाले 5 लाख दस्तुर बुझाउनु पर्नेछ। यस्तै 5 करोडभन्दा बढी कारोबार गर्नेले 10 लाख दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। संस्कृति इतिहास र पहिचानलाई जोगाइराख्ने उद्देश्यले तनकुटाको 24 गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति सङ्ग्रहालय अहिले ओझेलमा परेका छन्। गोपाल बराइलीको रिपोर्ट।
2: 24 गाउँपालिका वडा नम्बर 2 मुडेबासमा निर्माण गरिएको मगर संग्रहालयमा मगर समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका पुराना भाँडाकुँडा परम्परागत वेशभूषा बाजागाजा काठका सामग्री कृषि औजार तथा हात हतियारले मगर समुदायको जीवनशैली रहन्छन् र इतिहासलाई जीवन्त बनाउने 100 भन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्रीहरू संग्रह गरिएको छ। मगर समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यो मगर संग्रहालय प्रचार प्रसार पर्यटन प्रवर्धन र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ। स्थानीय तेज बहादुर थापा मगर
3: प्रचलनमा भएका पुराना प्रयोगमा आएका सामग्रीहरू छन्। अब त्यसलाई अलिकति चाहिँ संरक्षणको चाहिँ अलिकति अभाव छ कि जस्तो लाग्छ किनभने त्यो गाई त्यतिकै छ त्यहाँ चाहिँ बढी हुस्सु लाग्ने ठाउँ हो कि हुस्सु लागेपछि अब कुहिने मकिने सम्भावना चाहिँ बढी हो।
2: 24 गाउँपालिकाकी उपाध्यक्ष टङ्कमाया पाङमी मगरका अनुसार निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत प्राप्त 10 लाख रुपियाँबाट संग्रहालय निर्माणको काम सुरु गरिएको थियो। अहिले पालिकाबाट पनि बजेट विनियोजन भएको उहाँको भनाइ छ।
4: त्यसबाट जम्मा 10 लाख पैसा हालिदिनु भएको थियो अनि त्यही गेन्जीको आन्दोलन पछाडि काटेर 7 लाखको आयो। 7 लाखले चाहिँ अब त्यहाँ अलिकति वरपर वाल उठाउने काम गरियो। यसपालि चाहिँ पालिकाबाटै अब अलिकति त्यो पैसा छुटा छ।
2: 24 गाउँपालिकाकै वडा नम्बर 7 डाँडाटोलमा रहेको जनजाति संग्रहालयको अवस्था पनि उस्तै छ। 2075 सालमा निर्माण गरिएको यस संग्रहालयमा विशेष गरी लिम्बू समुदायको संस्कार संस्कृति र जीवनशैलीसँग सम्बन्धित सामग्री राखिएका छन्। तर सडकको पहुँच भए पनि पर्यटकको आगमन भने अपेक्षा अनुसार हुन नसकेको 24 गाउँपालिका 7 का वडाध्यक्ष रुद्र चेम्जोङको भनाइ छ।
5: अब सुरुमा चाहिँ भवन बनाइयो अनि अब सामान्य उहरू ल्याएर राखिएको छ तर त्यति व्यवस्थित चाहिँ भइसकेको छैन बनाउने क्रम चाहिँ जारी छ।
2: त्यसो त धनकुटाको 24 गाउँपालिका प्राकृतिक सुन्दरता जैविक विविधता र जातीय सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र हो। यहाँ रहेको संग्रहालयलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सके स्थानीय उत्पादनको बजारीकरण रोजगारी सृजना तथा सांस्कृतिक संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीयको रहेको छ।
0: बेलायतको आर्मी ट्रेनिङ कलेजमा यौन दुर्व्यवहार भएको बारे स्वतन्त्र छानबिनको माग उठेको छ। तालिम गरिरहेका 4 जना महिलाले उजुरी दिएपछि माग गरिएको हो। आर्मी फाउन्डेसन कलेज ह्यारोगेटमा घटना भएको पीबीसीले उल्लेख गरेको छ। सेनाले आरोप अत्यन्त गम्भीर भएको जनाएको छ। सेनामा सेवा गर्दा दुर्व्यवहार भोगेको बारे किताब लेखेकी गेमा मोर्गान
6: We need really independent reporting. The army needs to stop marking its own homework. We need really upskilled trauma-informed support.
0: Yo, BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठसँग छलफल गर्ने भएको छ। विद्युतीय पोलका कारण सड़क निर्माणमा भएको ढिलाइका सम्बन्धमा छलफल गर्न लागि समितिले जनाएको छ। विद्युतको वितरण लाइन तथा पोल व्यवस्थापनबारे छलफल गर्न ऊर्जा सचिव, विद्युत प्राधिकरण र सड़क विभागका अधिकारीलाई समेत बोलाइएको छ। आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानून न्याय तथा मानवाधिकार समितिका बैठक पनि डाकिएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ 17 ठैटीमा रहेको एभरेस्ट मार्ट स्टोर प्रणालीलाई 2,00,000 बराबरको जरिवाना गरेको छ। तोकिएभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कारवाही गरिएको जनाएको छ। यस्तै कृष्ण इन्टरप्राइजेसलाई व्यवसायसँग सम्बन्धित कागजातले विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साउन 1 गतेदेखिको हालसम्मको खाना पकाउने ग्यासको बिक्रीको विवरण, खरिद बिक्री बिल समेत लिएर 3 दिनभित्र उपस्थित हुन भनिएको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षको अवरोधका कारण पक्की तटबन्ध निर्माणको काम रोकिँदा स्थानीयले आफै जुटेर अस्थायी तटबन्ध बनाउन थालेका छन्।
1: वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेर बस्ती नै डुबान र कटानको उच्च जोखिममा परेपछि गाउँ जोगाउन सुस्तावासी आफै मैदानमा उत्रिएका हुन्। राज्यको उपस्थिति र पक्की तटबन्ध निर्माणमा ढिलाइ भएपछि स्थानीयले जनश्रमदान र आफ्नै स्रोत साधन प्रयोग गरी कामलाई तीव्रता दिएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनु भएको छ। उहाँका अनुसार पक्की तटबन्धका लागि ठेक्का प्रक्रिया पूरा भए पनि भारतीय पक्षले काम गर्न नदिएपछि बाध्य भएर स्थानीय आफै सड़कमा आउनु परेको हो। भेलडारको रूख र सिमल क्षेत्रमा विस्तार गर्नुपर्ने तटबन्ध निर्माणमा भारतीय पक्षले लामो समयदेखि अवरोध पुर्याउँदै आएको छ। यही बिन्दुबाट नदी बस्तीतर्फ सोझिने खतरा बढेपछि सुस्ताका युवा, वृद्ध र महिला समेत दैनिक श्रमदानमा खटिएका हुन्। केही दिन अघि हतियारधारी भारतीय सुरक्षा कर्मीले स्थानीयले बनाएको अस्थायी तटबन्ध भत्काइदिएका थिए। प्रतिकारका क्रममा केही नेपाली घाइते समेत भएका थिए। यो घटनापछि स्थानीय थप संगठित भएर निर्माणमा जुटेका हुन्।
0: अब खबर फटाफट।
2: ग्यासको कृत्रिम अभाव र कालोबजारी भएको देखेमा सूचना दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रह। ग्यासको समस्या परेमा 98511673 फोन गर्न आह्वान। यातायात व्यवस्था कार्यालय धनुषाले वर्ष दिनमा 57,15,00,000 राजस्व उठायो। यो अवधिमा 17,000 मोटरसाइकल, 187 बस ट्रक, 1,900 टेम्पो र विद्युतीय रिक्सा, 1,000 ट्र्याक्टर सहित 21,300 नयाँ सवारी दर्ता, 13,300 जनालाई चालक अनुमति पत्र वितरण। धनुषा जिल्ला अदालतमा अघिल्लो वर्ष सरेर आएका 4,200 सहित गएको वर्ष दिनमा 9,900 मुद्दाका चाङ, अझै 5,000 मुद्दाको छिनोफानो हुन बाँकी। 2,500 मेगावाट बिजुली प्रवाहका लागि बझाङ वनलेक प्रसारण लाइन निर्माण हुने। 60 किलोमिटर लामो प्रसारण लाइनमा 61 मिटर अग्ला 143 डबल सर्किट टावर बनाइने। काठमाडौँ गुहेश्वरीको ढल प्रशोधन केन्द्रमा दैनिक 3,24,00,000 लिटर ढल प्रशोधन हुँदै सल्लाघारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा पनि ढल प्रशोधन केन्द्र निर्माण गरिँदै। र गएको वर्ष दिनमा राउटे समुदायका 3 सदस्यको मृत्यु, अब लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या 132 झर्यो।
0: बाँकेमा मुस्लिम समुदायको चहल्लम पर्व सकिएको छ। कर्बलाका शहीदको सम्झना स्वरूप मोहरमको 40 दिनपछि मनाउने चहल्लम पर्वमा बुधबार राति ताजिया राख्ने गरिन्छ। नेपाल मोहरम पर्व तम्बोजीका अध्यक्ष मेराज अहमद इमालका अनुसार अलम सहितको हुसैनी जुलुस नगर परिक्रमा गरी सम्पूर्ण ताजियालाई एकीकृत गरी स्थानीय कर्बलामा विसर्जन गरिएको छ। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाति हजरत इमामे हुसैन सहितले इराक कर्बलामा युद्धको दौरान शहादत प्राप्त गरेका थिए। तिनै सहितको सम्झनामा हरेक वर्ष हुसैनी जुलुस सहित चहल्लम पर्व मनाउने गरिन्छ। इङ्ल्यान्डको उत्तर पश्चिम भागमा रेल सेवाका यात्रुले विकल्प खोज्नु परेको छ। नेटवर्क रेलले म्यान्चेस्टरमा विद्युत आपूर्तिको समस्याले सेवा रोकिएको जनाएको छ। सेवा बन्द वा ढिला हुँदा लन्डनका स्थानीय तथा बाहिर आउजाउ गर्ने रेलका यात्रु प्रभावित भएका छन्। म्यान्चेस्टरको पिकाडिली स्टेसनमा रोकिएका यात्रुले गुनासो गरेका छन्।
3: Everyone was lovely, to be fair, and it was nobody's fault.
4: So I imagine getting out of Manchester's probably not that quick on a bus.
5: Rail's not the best at the best of times. This definitely doesn't help, but I mean, it does sound like a unique situation, so I won't hold it against them too much.
0: Namaskar.

0: दोहरी में निकई छोड़ के आला जस्तो छ है
1: आमिनी।

0: नेपाल औषधि लिमिटेड 25 वर्षपछि नाफामा फर्किएको छ। विक्रमसम्म 2058 12 करोडको औषधि बिक्री गरेको संस्था त्यस यता निरन्तर उरालो लाग्दै 10 वर्ष यता बन्दको अवस्थामा पुगेको थियो। आर्थिक वर्ष 81-82 10 करोडभन्दा बढी घाटामा रहेको संस्था त्यसको एक वर्षपछि गएको वर्ष 3 करोड नाफा आर्जन गर्न सफल भएको संस्थानका महाप्रबन्धक कैलाश कुमार पनेरुले जानकारी दिनुभएको छ।
1: हुन त त्यो बेला पनि चाहिँ कारोबार त भइराखेकै थियो, तर कस्तो भने उत्पादन थोरै, ओभरटाइम धेरै भइरहेको, ओभरटाइममै वर्षौँभरि ओभरटाइम हेर्दाखेरि उत्पादन के अरे सेल्सको चाहिँ पुरा कारोबार देखिन्छ 3-4 करोड 3 करोड 2 करोड, तर त्यसमा चाहिँ ओभरटाइम वर्षभरि खाइरहेको अवस्था र अनावश्यक